0: अहिले बिहानको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 15 गते बिहीबार, अक्टोबर 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। रसुवाको भोटेकोशी बाढीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धार सँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित। मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
3: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो, पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण पर्यटकहरू मारमा।
2: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा, ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
3: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, कास्कीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली, गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोशी बाढ़ी पछि उद्धार सँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37 बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डाक्टर धर्मराज उप्रेति,
5: हालको खोज तथा उद्धार सर्च र रेस्क्यूको जुन अपरेशन छ, यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अथवा पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। बेपत्ता भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ। यसमा र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने, समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढ़ाउने भन्ने कुरा पनि भएको छ।
2: बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको क्षति क्षेत विच्छेद सब पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखोसेस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका छन्। यसबीच हाल भारतबाट 19 जना, चीनबाट 15 जना, दक्षिण कोरियाबाट 3 जनाको डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 जना र सिंगापुरबाट 2 जना समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवित उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटेका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिश भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्ति तर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 को दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 वटा स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ। यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20 अर्ब 98 करोड 87 लाख रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67 लाख 48 हजार मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड 35 लाख रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15 देखि 16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20 अर्ब 98 करोड रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाइ छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9 अर्ब 41 करोड 58 लाखको बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4 अर्ब 41 करोड 45 लाखको दावी परेको छ। मोटर बीमामा 1066 आवेदन परेका छन्। यसमा 3 अर्ब 7 करोड 93 लाख रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2 अर्ब 45 करोड 51 लाख, अन्य बीमा अन्तर्गत 279 दावीमा 1 अर्ब 36 करोड 85 लाख र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22 करोड 52 लाख रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ। संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले थाहा समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असो 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्य र हिलाम्य हुँदा यात्रुलाई सास्दै
6: न्युज लाग्यो अलिअलि घाम लगाउने धुलो उडेर यो सबै यो छानै गरी सेत्तै सेत्तै यो गरिसक्नु लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। वर्षा लाग्यो यसरी हिलो लेवार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ अलिअलि।
2: विधि विज्ञान प्रयोगशाला विधेयक पारित। काँग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान युपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा पूर्ण एकता देखिएको छ तर नेतृत्व प्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदुले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सृजना बराल र आर्याचन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको सटरभित्र गैती बेल्चा र कुटोले धमाधम लेदो गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदोमुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्तृपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31 अर्ब 73 करोड़ शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्तृपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने तितोपत्र ब्रोकरलाई 4 वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदिए शीर्षकको खबर एग्गी बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकीय सुनि सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सतही गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
10: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक जलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि ताप्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रुबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ। भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादित शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्र नगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुली लेखास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल सञ्चालनमा नआउने शीर्षकमा मिलन कर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण सञ्चालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जूट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्नो नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अप्नाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्सभर हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखी प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
10: साझा खबरमा अब खेल खबर। जापानको आइचुई र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई काँस्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एकमात्र काँस्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका 6 जना मध्ये 4 खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुवेदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11सँग 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हात स्पिनर ललित राजवंशीले आईसीसी टी20 आई बलिङ वरियतामा एकैपटक 38 स्थान फर्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी टी20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भलै नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
12: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै टरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्या सुपर पाल लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्या सुपर पाल एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्लेजुङको पाथिभरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पाटी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
14: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ्दै गएसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
15: अप्ठ्यारो बाटो, गाडीहरु त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
14: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत।
6: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुद्दोङ बोइलरी सक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
14: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ। तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
16: मुङसीसम्म उसको सुरुको टाइम छ। मुङसीसम्म चाहिँ देउरालीसम्म 4 किलोमिटर चाहिँ कालोपत्री अथवा रिस डायमन्डबाट भनौँ जुन खालको छ, ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रीले पनि हुने खालको छ, अब कहीँ चाहिँ भाँग गर्नु पनि छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुङसीसम्म गर्ने यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
14: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालोपत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
17: जीवको हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ पदिखामा चाहिँ चेन्ज गर्न लाग्छन्, ढलाल परिवर्तन गर्न लाग्छन्, यो वर्षमा यो सालमा हामी सिद्ध गर्छौँ।
14: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोड़िएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बु लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
10: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक:
12: रसुवाको भोटेको सिबारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पूरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
10: मुलु
3: विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
11: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चादनी झुलुङ्गी पुल चुडियो, पाटीभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भनी मारमा,
3: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
11: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2 जनादेखि 9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कारवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड़ रहेको छ र त्यही भीड़ नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाक उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ, मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
11: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। लीला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भन्छु। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
18: शान्ति र विकासका लागि हाम्रो आवाज Radio Chautari, 91.4 MHz. सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
19: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना।

0: आदिवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बछ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-54604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। मनाङको हिमलुङ हिम पहिरोमा परिहराइरहेका मध्ये थप 3 जनाको शव फेला, अझै 9 बेपत्ता। पछिल्लो बाढ़ी र पहिरोले बेसी शहर चामे सड़क अवरूद्ध, शुक्रबारसम्म सञ्चालन गर्ने तयारी। गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मनाङमा बाढ़ी पहिरो प्रभावित क्षेत्रको निरीक्षण, तत्काल आवश्यक काम प्रदेश र स्थानीय तहको स्रोतबाट अघि बढ़ाउने। सुन्दर बजारमा टेम्पो तथा अटो पार्किङका लागि 18 स्थान तोकिए, दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापन सहज हुने अपेक्षा। र मिप्रामा 20 कन्यादेवी कप फुटबल प्रतियोगिता हुँदै पुरूषतर्फ बढ़ीमा 32 टोलीलाई मात्र सहभागी गराइने।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ।

0: प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665231381। दीपा सुन्चारी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
2: समाचार अब विस्तारमा। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थिति हिमलुङ हिमालमा हिम पहिरोमा परेर हराइरहेका मध्ये थप 3 जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका 2, कैरो जाका आसगुरूङ, खोटाङको ऐसेलु खर्क गाउँपालिका 3 सूरज राई र रूकुमको हुकामका कमल बुढाको शव बुधबार फेला परेको हो। उनीहरू तीनैजना हिमालय होलिडेज नामक ट्राभलसँग आबद्ध रहेको मनाङ प्रशासनले जनाएको छ। यसअघि 4 शव फेला परेको थियो। बुधबार 3 शव भेटिएसँगै अहिलेसम्म 7 शव फेला परेको र अझै 9 बेपत्ता रहेको जनाइएको छ। बेपत्ता हुनेहरूमा हिमालय होलिडेजका 7 र इमेजिन नेपालका 2 छन्। त्यस्तै सोमबार वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको थियो भने आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अनुसार IFMGA माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली हिमलुङमा रहेको छ। पछिल्लो बाढ़ी र पहिरोका कारण मनाङको डुम्रे बेसी शहर चामे सड़क अवरूद्ध भएको छ। सड़क विभागका अनुसार सड़क सञ्चालनमा ल्याउन कम्तीमा शुक्रबारसम्म लाग्ने भएको छ। चामे राम बजार क्षेत्रमा गएको पहिरो भने हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। तिमाङदेखि कोतोसम्म भने पहिरो हटाउने काम जारी रहेको सड़क विभागले जनाएको छ। चामे गाउँपालिका 3 कोतो स्थित सड़क खण्डमा पहिरो गएपछि जेसीबी प्रयोग गरी सड़क खोलाउने काम भइरहेको छ। उक्त स्थानमा नेपाल प्रहरीको टोली परिचालन गरी जेसीबी सञ्चालनमा सहजीकरण गर्नुका साथै पैदल यात्राको सुरक्षाका लागि आवश्यक व्यवस्थापन निगरानी र समन्वय गरिरहेको छ। फापर खेतमा सड़क खुलाउन स्थानीयको खेत काट्नुपर्ने भएपछि जग्गाको क्षतिपूर्तिको माग गरिएको थियो। पालिका जिल्ला प्रशासन कार्यालय सम्बन्धित निकायसँग समन्वय गरी उक्त समस्या समाधान भइसकेको विभागले जनाएको छ। यस्तै खोत्रोमा सड़क बगेपछि ब्याक कटिङ र टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने काम भइरहेको छ। खोत्रो नजिकैको भीरमा नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको तयारी समेत भइरहेको विभागले जनाएको छ। बगर छापमा जमेको लेदो तथा पहिरो हटाउने काम पनि जारी छ। बाढ़ीले बगाएका काठेपुल भएका स्थानमा डाइभर्सन निर्माण गरी शुक्रबारसम्म डुम्रे बेसी शहर चामे सड़क सञ्चालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ। सड़क अवरूद्ध हुँदा मनाङ जाने तथा मनाङबाट बाहिरिने यात्रु र स्थानीय प्रभावित भएका छन्। विभागले विभिन्न स्थानमा पहिरो तथा बाढ़ीले पुर्याएको क्षति हटाउँदै सड़क सञ्चालनको कामलाई तीव्रता दिएको जनाएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 3 निवासी 23 वर्षीय सविता मिजारको उपचारको क्रममा चितौन मेडिकल कलेजमा निधन भएपछि अस्पतालमा रहेको उहाँको पार्थिव शरीर परिवारले बुझेको छ। अत्यन्तै न्यून आर्थिक अवस्था रहेको परिवारले उपचारको क्रममा जम्मा भएको करिब 6 लाख रूपियाँको अस्पताल बिल तिर्न नसक्दा सोविताको पार्थिव शरीर घर लैजान समेत समस्या भएको थियो। त्यसपछि सोविताको अन्तिम संस्कारको लागि सहयोग गर्न परिवारले अपील गरेको थियो। परिवारको अपीलपछि देश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनी तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगका कारण आवश्यक व्यवस्था मिलेको परिवारले जनाएको छ। सहयोग प्राप्त भएपछि सोविताको पार्थिव शरीर परिवारले बुझेको हो। दुःखको कठिन घड़ीमा सहयोगको अपील लाई विश्वास गरी साथ समय र आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति परिवारले कृतज्ञता तथा धन्यवाद व्यक्त गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बुधबार मनाङमा बाढ़ी पहिरो प्रभावित क्षेत्रको सलगत निरीक्षण गर्नुभएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत पोखराबाट चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले चामेबाट माथिल्लो मनाङ जोड्ने मोटरेबल पुलको निरीक्षण गर्नुभएको हो। उहाँसँगै नेपाली सेनाको पश्चिम प्रितना पोखराका प्रितनापति उपरथी भोलानाथ थापा पनि सहभागी हुनुभएको थियो। मर्सङदी नदीमा लेटो बालुवा गिटी ढुंगा र गिग्रान थुप्रिएर बहाव प्रभावित भएपछि उक्त सामग्री हटाउने काम भइरहेको छ। बाढ़ी पहिरोका कारण पुल समेत जोखिममा परेको छ। मुख्यमन्त्री पाण्डेले प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्ने बताउनुभयो। तल्लो क्षेत्रको सड़क अवरूद्ध भएकाले इन्धन अभाव हुन सक्ने भन्दै आवश्यक परे हेलिकप्टर मार्फत इन्धन उपलब्ध गराउने बताउनुभयो। निरीक्षणको क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा प्रदेश मातहतका कार्यालयका प्रमुखसँग बाढ़ी पहिरोबाट भएको क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको थियो। स्थानीयले सड़क तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास र क्षतिग्रस्त संरचना पुननिर्माणको माग राखेका थिए। मुख्यमन्त्री पाण्डेले तत्काल आवश्यक काम प्रदेश र स्थानीय तहको स्रोतबाट अघि बढ़ाउने तथा ठूला र दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गर्ने बताउनुभयो। गत शनिबार र आइतबार आएको बाढ़ी पहिरोपछि घट्टेखोलाले बगाएर ल्याएको लेदो र गेग्रान मर्सङदी नदीमा थुप्रिएपछि नदी आंशिक रूपमा थुनिएको थियो। हाल गेग्रान हटाएर नदीको बहाव सहज बनाउने काम भइरहेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङको मर्सङदी गाउँपालिका एक घन पोखरा स्थित हिमाली आमा समूहले रू 50,000 सहयोग गरेको छ। गत भदौ 10 गते रसुवा भोटेकोसी क्षेत्रमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको भन्दै समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू 50,000 सहयोग स्वरूप हस्तान्तरण गरेको हो। विपदको समयमा हिमाली आमा समूहले गरेको मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गरिएको छ। सहयोगले विपदमा परेका नागरिकको राहत तथा उद्धारमा योगदान पुग्ने विश्वास गरिएको छ। हिमाली आमा समूहको सामाजिक सेवाप्रतिको सक्रियताप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा निरन्तर सामाजिक सेवामा योगदान पुग्ने अपेक्षा गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाए कि आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045435।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
7: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ त?
8: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
9: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
9: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
11: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
12: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
11: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
12: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
11: ल त, म पनि त्यतै जाने भएँ।
9: बुढा थोकी ब्रदर्स सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सु। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
13: सम्पर्क मोबाइल नम्बर 98-560-45-141 र 98-663-52-615।
14: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
15: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दर बजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोका लागि पार्किङ र यात्रु चढ़ाउने ओराल्ने स्थान तोकिएको छ। अव्यवस्थित पार्किङका कारण हुने दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनलाई सहज बनाउन नगर क्षेत्रका 12 स्थानमा 18 पार्किङ प्रतीक्षालय तथा यात्रु चढ़ाउने ओराल्ने स्थान छुट्याइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले साना सवारी यातायात प्रणालीको समन्वय र सुन्दर बजार नगरपालिकाको सहयोगमा बुधबार पार्किङ व्यवस्थापनको काम गरेको हो। ती स्थानमा पार्किङको संख्या तोकिएको जानकारीमूलक बोर्ड समेत राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यक्रममा साना सवारी यातायात प्रणालीका अध्यक्ष बिच्छमान घले सहित पदाधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी, नायब निरीक्षक गौतम बहादुर खत्रीका साथै भोटेउडार, पाउँदी र सुन्दर बजारमा कार्यरत ट्राफिक प्रहरी परिचालन भएका थिए। ट्राफिक प्रहरीले सुन्दर बजार क्षेत्रका समाजसेवी भद्र भलात्मी, यातायात व्यवसायी तथा अटो चालकलाई अव्यवस्थित पार्किङबाट हुने समस्या, दुर्घटना न्यूनीकरण तथा पार्किङ व्यवस्थापनको आवश्यकता र महत्वबारे जानकारी समेत दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार तोकिएका स्थान बाहेक सड़क तथा अन्य क्षेत्रमा जथाभावी अटो पार्किङ नगर्न र यात्रु चढ़ाउने तथा उराल्ने काम पनि तोकिएको स्थानमा गर्न चालकलाई आग्रह गरिएको छ। बेसहर नगरपालिका दुई मनोकामना टोल निवासी क्यान्सर पीड़ित राजु धितालको उपचारका लागि रो 74,905 रूपियाँ सहयोग हस्तान्तरण गरिएको छ। नेपाल मगर संघ नरूवाल एकाई मगर गोठ र सिर्जना आमा समूह नरूवालले संकलन गरेको रकम नेपाल मगर संघ नरूवाल एकाईका अध्यक्ष अनन्त राणा र सिर्जना आमा समूहकी अध्यक्ष अस्मी राणाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो। जागरणी वन उपभोक्ता समितिका अध्यक्ष यमबहादुर आले पहलमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो। नरूवाल निवासी बुद्धबहादुर आले पनि दितालको उपचारका लागि व्यक्तिगत रूपमा 5,000 सहयोग गर्नुभएको छ। क्यान्सर रोगबाट पीड़ित दितालको हाल उपचार भइरहेको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नका लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपटक हटाएको हो। आफूलाई पाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाइक पर्ने स्थानमा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ। अघिल्लो दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिलो नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट्न सकिनेछ। काठमाण्डु उपत्यकामा थापाथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रमा क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका चार मिप्रामा विशौं कन्यादेवी कप पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 हुने भएको छ। कन्यादेवी कप मर्स्याङदी गाउँपालिका चार मिप्रा लमजुङको विशौं वार्षिकोत्सव तथा विजया दशमीको अवसरमा आयोजना हुने प्रतियोगिता असोज 28 गतेदेखि शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेल असोज 28 गते बिहान 11 बजी हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रवर्धक मर्स्याङदी गाउँपालिका भूलभुले लमजुङ र सह प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय चारको मर्स्याङदी गाउँपालिका चारको वडा कार्यालय तागरिङ लमजुङ रहेको छ। प्रतियोगितामा पुरूषतर्फ विजेताले 1,15,015 रूपियाँ तथा उपविजेताले 75,075 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै सर्वाधिक गोलकर्ता उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही 2,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। सेमी फाइनलमा पुग्ने दुई टोलीलाई जनही 10,000 रूपियाँ प्रदान गरिनेछ। महिलातर्फ भने 20,020 रूपियाँ र उपविजेताले 12,012 रूपियाँ प्राप्त गर्नेछन्। सर्वाधिक गोलकर्ता उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही 1,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। पुरूषतर्फ बढ़ीमा 32 टोलीलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। पुरूष टोलीले असोज 25 र 26 गते तथा महिला टोलीले असोज 26 गते साँझ 5 बजेसम्म टीम दर्ता गरिसक्नुपर्नेछ। पुरूष टीमका लागि 8,000 रूपैयाँ र महिला टीमका लागि 2,500 रूपैयाँ दर्ता शुल्क तोकिएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मनाङको हिमलुङ हिम पहिरोमा परि हराइरहेका मध्ये थप 3 जनाको शव फेला, अझै 9 बेपत्ता। पछिल्लो बाढ़ी र पहिरोले बेसी शहर चामे सड़क अवरूद्ध, शुक्रबारसम्म सञ्चालन गर्ने तयारी। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा मनाङमा बाढ़ी पहिरो र प्रभावित क्षेत्रको स्थलगत अनुगमन, तत्काल आवश्यक काम प्रदेश र स्थानीय तहको स्रोतबाट अघि बढ़ाउने। लमजुङको सुन्दर बजारमा टेम्पू तथा अटो पार्किङका लागि 18 स्थान तोकिए, दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापन सहज हुने अपेक्षा। र मेप्रामा विश्व कन्या देवी कप फुटबल प्रतियोगिता हुँदै पुरूषतर्फ बढ़ीमा 32 टीम मात्र सहभागी गराइने। यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै गरिन।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
2: अहिले बिहानको 7 बज्यो।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका साथ भलुवाटार लमजुङ।
1: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
0: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
1: यो खोप कसलाई लगाइन्छ?
0: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
1: खोप सञ्चालन हुने मिति।
0: बेसी सहर नगरपालिकामा 2083 असो 14, 15 र 16 गते। सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते। दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म। मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 र 15 गते। दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते। कोलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
1: खोप कहाँ उपलब्ध हुन्छ?
0: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
1: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 066-520-004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लघु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
2: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
3: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
2: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबेस तथा ड्यु भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 9842618202 र 9842039799
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
5: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना
6: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको सञ्चालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ
5: एकाई सभा हुने मिति समय र स्थान
6: मुख्य कार्यालय बेसी शहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी शहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र सिउँडीबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक मिति 2083/6/27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालोको सभाहल बेसी शहर 7 लमजुङ इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083/6/27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभाहल बेसी शहर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला
2: गोपाल परियार सचिव संचालक समिति
7: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
8: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
9: प्रोप्राइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी शहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025
10: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39647 र 9811 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लङ्चुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लङजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
5: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
5: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
4: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
5: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
6: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
5: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्टसहर, लमजुङ।
1: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा, रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सी बेस तथा बिउबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
0: सम्पर्क नम्बर 9842618202 र 9804039799
3: CBS तथा बिउबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ
0: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: जाऊ न।
1: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईहरुकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफूल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665213181। दीपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
6: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुन चाँदी पसल जाने। सुन चाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुन चाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुन चाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुन चाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुन चाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलो मेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल। सम्पर्क नम्बर 9865045783। स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आइसा के गर्दैछौ तिमी?
1: ए रिता तिमी पो? म त टिभी हेर्दैछु।
0: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
1: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु,
0: ल हेर त। मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
2: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीचार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लङजुङ। प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 9855479।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर फेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680।

0: हेर्न त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट पाइटले त सुहाउँदो रहेछ।
1: होइन है केटा, के को खास कुस हो? यो गोपाल टेलर्समा बनाएको कोट पाइन्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
2: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
0: हो। यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट पाइन्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
2: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाइ र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाइ गरिन्छ। डिजाइन आफ्नै रोजाइको सिलाइ गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लमजुङ। सम्पर्क फोन नम्बर 0662520340, 98460074363 र 98461806608।
1: किन हाँस्यौ नि बुढा, पुलै फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सु।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
0: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98635 52 615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाइस सभा हुने मिति, समय र स्थान।
4: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार, मर्स्याङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार, भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुध पोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति। निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।
5: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर। स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 0665020004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोश हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
0: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
0: खोप सञ्चालन हुने मिति
1: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्दी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
0: खोप कहाँ उपलब्ध हुन्छ?
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
0: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
2: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्स्याङ्दी गाउँपालिका 1 र 2 होचोको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यूपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।

0: अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
1: हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
1: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
1: खोप सञ्चालन हुने मिति
2: बेसी सहर नगरपालिकामा 2083 असोज 14 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्गे गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कोलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
1: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका जनप्रतिनिधि शिक्षक स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
1: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
3: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लमजुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61 454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98 4 66 56 604।
4: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यूपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्ने खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाइ सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार मसैन्दी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार, भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
3: गोपाल परियार, सचिव संचालक समिति।
4: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्किएको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842949129 र 9841252091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हॉल, बेसी शहर नगरपालिका 7, मनांगे चौतारा, लमजुङ। संपर्क मोबाइल नंबर 98460 98911।
0: अहिले बिहानको 9 बज्यो।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
11: बजार माग बारे प्रश्न र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेकोसी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज पुनर्लाभ र पुनस्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितहरूलाई पुनस्थापना गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनाका दुईवटा टनेल अरू भग्नावशेष क्षेत्रमा खोजी काम भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले बेपत्ता सम्बन्धीकै ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुंगो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन गर्न स्थायी ठेगाना भएका पालिकाहरूले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरे विपद प्राधिकरणमा पठाउनेछ। भटेकोसी बाढ़ीमा 1454 शव भेटिएका छ भने 5258 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शव मध्ये 112 मात्र शनाखत भएको छ। बाढ़ीका कारण घरबार गुमाएका नागरिकको स्थायी आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ। यस्तै रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा मौजदार रकम 16,15,55,33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धारको विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,05,59,729 र हिमालयन बैंक र लक्ष्मी सनराइज बन्द रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। लगातारको वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका विभिन्न सड़कखण्ड सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ हिजैदेखि सञ्चालनमा आएका छन्। कालीगण्डकी करिडोरको गोल्मी खण्डमा पहिरो हटाएपछि हिजो बेलुकीदेखि सड़क सञ्चालनमा आएको छ। बाढ़ी पहिरोका कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात चल्न थालेका छन्। हार्मीचोर अर्वेनी पूर्तिघाट खण्डमा पहिरो पन्छाएर गाड़ी चल्न थालेको छ। चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्ग पनि एकतर्फी सञ्चालन आएको छ। यता राप्ती नगरपालिका 11 बेलडाँडा लगायत ठाउँमा पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउन भने सकेको छैन। यस्तै लमजुङ तर्फको बेसीसर चामेस खण्डमा पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका छन्। पर्वतको नयाँ पुलमा मध्यपहाड़ी लोकमार्गको सड़क कटान भएको ठाउँमा अस्थायी मार्ग बनाएर एकतर्फी गाड़ी चलाइएको छ। पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलको पहुँच सड़क पुनर्निर्माण भइरहेकाले त्यहाँ यातायात सहज हुन केही समय लाग्ने देखिएको छ। यता तनहुँको घिरिङ गाउँपालिकामा बाढ़ी पहिरोका कारण 7 झलंगे पुल र एउटा भ्याली ब्रिजमा क्षति पुगेको छ। मुस्ताङको बेनी जोमसम सड़क खण्ड पनि अझै अवरूद्ध छ। चामेभन्दा माथि जाने पुलमा लेतो र काठ थोपिएपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन 1-2 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बाढ़ी पहिरो र ढुंगा खस्दा हुम्लाका मुख्य तथा ग्रामीण सड़कमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। चीनसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क, कर्णाली करिडोर तथा जिल्लाका 7 गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगेपछि सड़क सञ्जाल त्यहाँ प्रभावित भएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वड़ा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्कु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायीकर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्षको दिवस मनाउन थालिएको छ। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार, राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकको भनाई छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विदा बाहेक सबै दिन नयाँ नोट साट्न सकिनेछ। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अरू हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बदली हुने तथा तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ। व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ। अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास ढुवानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरी एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ। यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएको कारण अघि बढ़न सकेको छैन। अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकास गर्दा ग्लेनफार्म ग्रुपको रहेको खबरमा उल्लेख छ। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन्। रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बीच आएको छ। यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो। ओस्लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजयी भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ी प्रभावित क्षेत्र में अब खोज पुनर्लाभ र पुनर्स्थापना को काम होने प्रधानमंत्री राहत कोष में 16 अरब 15 करोड़ रूपया मौजदार वर्षा पछि अवरूद्ध सड़क खुल्दै कई ठाव में अझै समस्या काठमाडौं जोड़ने सबै नाका संचालन में कांग्रेस को देउवा पक्ष को वड़ा अधिवेशन आज संस्थापन पक्ष के झड़ी 44,000 युवालाई पदीय जिम्मेवारी दिने अमेरिकी ऊर्जा क्षेत्र में दक्षिण कोरिया को ठूलो लगानी घोषणा उच्च लागत र एलएनजी को बजार माग बारे प्रश्न र क्रिस्टियानो रोनाल्डोले पोर्चुगल को प्रशिक्षण क्याम्प छाड़े।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
2: बीसौ कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
3: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
2: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
3: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
2: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
3: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98464321 र 97475015083 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले काग्रिङ लमजुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ
4: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
5: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
4: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि
5: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पुरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चोक लम्सुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
6: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर।

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
2: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
1: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
2: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
1: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
2: डोको, थुन्से, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
1: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
2: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-7065।
3: पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लम्जुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आर्ट तेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाऊ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665213181। दिपा सुन्चादी पसल विस्तह नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
8: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9896-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर पेशहर लमजुङ।
3: आइसा, के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यहीबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
1: आया दुखे, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखे हो दुखे हो, झन् यही बेला पखाला लागेर।

0: इरान होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
1: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465640093।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोपाइटर टेकचङ गुरुङ, नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओइ हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खासकुस हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
3: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
1: ये यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
4: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल नमसुङ। सम्पर्क फोन नम्बर 0662520340 9846074363 र 9841186608।
2: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने, मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
6: बीसौं कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद रु 115,015 कप मेडल र प्रमाण पत्र।
7: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम। दर्ता शुल्क 8,000 प्लस 1,000।
6: महिला तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद 20,020 रुपया कप मेडल र प्रमाण पत्र।
7: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
6: टीम दर्ता शुल्क 2,500 प्लस 500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
7: खेलाड़ी संख्या 7 प्लस 3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1083। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो। मिप्रा गाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: कैसे भी रहे।
1: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
4: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
4: खोप सञ्चालन हुने मिति
1: बेसी शहर नगरपालिकामा 2083 असो 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म, मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
4: खोप कहाँ उपलब्ध हुन्छ?
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
4: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
0: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बो छ्योलिङ बौद्ध गुम्बा, मर्चङ्ती गाउँपालिका 1 र 2, पोचोङको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
5: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98466348 र 97475015083 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लम्जुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले काभ्रिङ लम्जुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ मित्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ

0: सेल्सि बीर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
4: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
4: खोप सञ्चालन हुने मिति
1: बेसी शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते। दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म। मर्स्याङ्गे गाउँपालिकामा 2083 असोज 14 14 र 15 गते दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते
4: खोप कहाँ उपलब्ध हुन्छ
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका जनप्रतिनिधि शिक्षक स्वास्थ्यकर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला
4: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2 होचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यूपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लमसुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
0: पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: स्थान
1: मुख्य कार्यालय बेसी शहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी शहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहाल खुदी बजार मर्सेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र सिउँडीबार भोटेवडा सेवा केन्द्र सिउँडीबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमुह आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक मिति 2083/6/27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालोको सभाहल बेसी शहर 7 लमजुङ इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083/6/27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभाहल बेसी शहर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
2: गोपाल परियार सचिव संचालक समिति।
3: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
4: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सक्सियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त म पनि त्यतै जाने भए।
8: बुढाथोकी ब्रदर्स सप्लायर सिउँडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँडी बार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
9: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
3: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
12: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस्ट र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
12: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
13: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोपाइटर मिलन कुमार, बेसी शहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647245।
14: दोस्ती हेयर कट।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
3: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
2: यो खोप कसलाई लगाइन्छ?
3: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
2: खोप सञ्चालन हुने मिति।
3: बेची सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते। दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म। मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 र 15 गते। दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते। कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
2: खोप कहाँ उपलब्ध हुन्छ?
3: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
2: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: माया, हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: छोरा, चाड़ पर्व आउँदै छ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845642664 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दमै फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन र्याक साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पोरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक, लमसुङ, प्रोपाइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो।

कुमार। नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी टक टाइमको पर्खाईमा बस्नुभएको श्रोताबिनहरू। सदाका दिन चाहिँ आज भने म भगवती उपस्थिति भएको छु भने प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ प्रमोद दिन श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ, यदि पुस्तकको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ, बिहिबार व्यवसायमा भने तपाईँहरूको आफ्नै आवाजबाट हामीले गीत सुन्नेछौं र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गर्न सक्नुहुनेछ र मिठो मिठो कुराकानीमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। आइतबार तपाईँहरूले आफ्नो जीवनमा घटेको घटनाहरू, बिर्सिन नसक्ने क्षणहरू, पुरानो दिन बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। तपाईँहरू भित्र कस्ता कस्ता प्रतिभाहरू लुकेर बसेका छन् त गजल, मुक्त, कथा, कविता, गीत जुनसुकैले पनि प्रस्फुटन गर्न सक्नुहुनेछ र मंगलबारको दिनमा भने तपाईँहरूको रोजाईको गीत बजाउनेछौ हामीले र बुधबारको दिनमा भने तपाईँको घर परिवारबाट बाहिर रहनुभएको आफन्तजन परदेशीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने बिहिबारको दिनमा भने तपाईँहरूले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने तपाईँहरूको फेरि तपाईँहरूको रोजाईको गीतहरू बजाउनेछौ हामीले। शनिबारको दिनमा भने गाउँ खाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँ आफूले दिनुपर्ने हुनेछ। श्रोता मित्रहरू, यदि तपाईँले हामीलाई सुनिरहनु भएको छ भने रेडियो चौतारी 91.4 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ र हाम्रो पात्र एप्सबाट पनि सुन्न सक्नुहुनेछ। यदि तपाईँहरू इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने तपाईँले रेडियो चौतारीको फेसबुक पेजबाट, अफिसियल फेसबुक पेजबाट लाइभ भइरहेको छ, लाइभबाट पनि सुन्न सक्नुहुनेछ र कमेन्ट मार्फत गीतहरू पनि रोज्न सक्नुहुनेछ, आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टलाई हामी कार्यक्रमको अन्तिममा पढेर सुनाउने नै छ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गर्न सक्नुहुनेछ। यति बेला पनि सांगीतिक सिलसिला

0: हजुरले सुमधुर सांगीतिक कसिलीपछि पुनः स्वागत छ. श्रोता मित्र, कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 6183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ. आज भने हामी बिहिबारे व्यवसायमा छौ. बिहिबारे व्यवसायमा भने तपाईँहरूलाई अब तपाईँहरूले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ. जुनसुकै गीत पनि हजुरहरूलाई मनपर्ने गीत गाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ. यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडेर मिठा मिठा रमाइला रमाइला कुराकानीमा जुट्न सक्नुहुनेछ. हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ. आज भने हामी बिहिबारे व्यवसायमा छौ. बिहिबारे व्यवसायमा भने तपाईँहरूको आवाजलाई हामीले रेडियोसँग ल्याउनेछौँ, सुन्नेछौँ. तपाईँहरूको गीत मार्फत साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ. यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीलाई जोडिन सक्नुहुनेछ. नजिक नजिक चाडपर्व आइरहेको छ. सबैजना खुसी हुनुहुन्छ होला, आफ्नो आफ्नो काममा व्यस्त पनि हुनुहुन्छ होला, आफ्नो कार्य व्यस्तताको कारणले फोन सम्पर्कमा जुट्न सक्नु भएको छैन होला. यदि जुट्न सक्नु भएको छैन भने पनि ठिकै छ. तपाईँहरू आफ्नो आफ्नो काममा बिजी हुन सक्नुहुनेछ भने यति बेला पनि कोही साथी कल नै सक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु. हेलो, नमस्ते. हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पोखराबाट शर्मिला कार्की भन्नुभयो. के छ शर्मिलाजी, पोखरातिरको खबर सुनाउनु?
1: ठिकै छ, एकदमै राम्रो छ. आज घाम लागिरहेको छ.
0: घाम लागिरहेछ है? के गर्दै हुनुहुन्छ यति बेला?
1: म यति बेला अलिअलि कविताहरू लेख्दै थिएँ.
0: एक कविता रचना गर्नुहुन्छ?
1: हजुर, फुर्सदमा यस्तै सामान्य लेख्दै गर्छु रचना.
0: हजुर, आफ्नो भएको प्रतिभा हो, लेख्नुपर्छ, सुनाउनु पर्छ है.
1: जागर चल्दा अलिअलि लेख्ने हो, कहिले काहीँ त्यस्तो भयंकर लेख्न त आउँदैन.
0: हजुर, म एकदमै ठिक ठाक छु. अनि हजुरलाई कस्तो छ सुनाउनुहोस्?
1: म ठिकै छु.
0: हजुरहरूको
1: कार्यक्रम सुन्न पाउँदा खुसी लाग्छ.
0: हजुर, हजुरलाई धेरै धेरै धन्यवाद. हुन्छ, विषयवस्तु लागौँ है.
1: हुन्छ म्याम.
0: हुन्छ, आज भने गीत गाउने दिन हो. कुन चाहिँ गीत गाउन चाहनुहुन्छ? सुरु गर्नु होला.
1: गीत त म खासै जान्दिनँ.
0: अनि गजल कविता मुक्तक लेख्ने मान्छेले गीत गाउन आउँदैन भनेको अलि सुनाउँदैन कि?
1: होइन, गाउँदैन, गाउने त होइन. कहिले काहीँ खुट्टा टुक्रै गाइन्छ, तर मलाई त्यस्तो मेरो स्वर भएको गाउने मान्छे होइन. म अलिअलि मुक्तक कविता चाहिँ वाचन गर्छु.
0: हजुर,
1: गीतै गाउन त त्यस्तो धेरै जान्दिनँ.
0: हुन्छ, हजुरलाई जस्तो आउँछ त्यस्तै गाइदिनु होला है त.
1: म यहाँबाट अहिले यति बेला माछा पुछ्रे हिमाल हेरिराखेको छु, अनि हरिदेवी कोइराला दिदीलाई सम्झेको छु. म गीत त गाउन जान्दिनँ, उहाँको अलिअलि वाचन गरेर सुरु गर्छु है त.
0: सुरु गर्नुहोस्.
1: माछा पुछ्रे

0: यो चाहिँ हरिदेवी कोइरालाले दिदीले गाउनु भएको हो, यो बिगारे मैले बिगार्न चाहिँ कोसिस मात्रै गरेँ
1: होइन, हुन्छ ठिकै छ हजुरको कोसिस नै राम्रो छ, सबैभन्दा ठुलो कुरो हामीले कोसिस गर्नु हो, हामीले कोसिसै गरेनौँ भने त के आउँछ र के थाहा हुन्छ र होइन, कोसिस गरेपछि राम्रो नराम्रो जस्तो भए पनि हुन्छ हजुर।
0: अच्छा चाहिँ गीत मात्र गाउने हो, म चाहिँ मुक्तक लेख्ने मान्छु।
1: ए हस् हुन्छ, एउटा मुक्तक हजुरको सुनाऊ न त।
0: हस् हुन्छ म्याम, मुक्तक यसरी सुरु हुन्छ। फूलसँग प्रसन्न भई हाँसु हाँसु लाग्यो, फूलसँग प्रसन्न भई हाँसु हाँसु लाग्यो, सौन्दर्य यो हृदयमै टाँसु टाँसु लाग्यो, अन्तर्मनमा प्रकृतिले खैके भरिदियो, अन्तर्मनमा प्रकृतिले खैके भरिदियो, साँच्चै दिगो हुने त्यति गासु गासु लाग्यो, साँच्चै दिगो हुने त्यति गासु गासु लाग्यो। धन्यवाद म्याम,
1: यति नै भन्नुहुन्छ।
0: होइन छन त मसँग धेरै छ, अब फेरि यहाँ टाइम कति मिल्छ यो अर्कलाई पनि फालो दिनु पर्यो नि।
1: हस् हुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो, जाने पनि नजाने पनि नियमको पालना गरिदिनु भयो, मिठो गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद, मुक्तक पनि भनिदिनु भयो, आगामी दिनमा पनि आउँदै गर्नु होला, माया नमान्नु होला। एकैछिनपछि हामी गीत बजाउँछौ, कसलाई सम्झन चाहनुहुन्छ?
0: म यति बेला चाहिँ म माइतीदेखि अलिक टाढा बसेको छु, मेरो माइती चाहिँ दोलखा हो
1: हजुर,
0: अनि घर पर्वत म चाहिँ यो बीचमा छु, पोखरामा बसेछु, पोखराको वातावरणले त रमाइलो बनाइरहेको छ, तर यादहरू भने चाहिँ दोलखा दौडेर पुग्दो रहेछन्, यति बेला बुवा मेरो आमा हुनुहुन्न, आमालाई पनि सम्झिरहेको छु, बुवा दिदी भाइ बहिनीहरू सबैलाई मेरो यहीँबाट सम्झना सुनाउँछु।
1: हुन्छ अहिलेलाई भने छुटौँ है त। हुन्छ के भयो भाइ, हजुर उहाँ हुनुहुन्थ्यो पोखराबाट, शर्मिला हुनुहुन्थ्यो श्रोता मित्र, अब भने तपाईँहरूको पालो है सुकी खुज छ, 0665 1183 डायल गर्न सक्नुहुनेछ यति बेला भने, कोही साथी कलन आइसक्नु उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
2: नमस्कार हजुर।
1: हजुर नमस्कार गणेशजी, के छ खबर?
2: हालखबर ठिकै छ, तपाईँको के छ हजुर?
1: हजुर मेरो पनि एकदमै ठिक ठाक छ।
2: आज के छ प्रोग्राम हजुर?
1: आज त गीत गाउने हो नि, हाम्रो गणेशजीको आवाज सुन्छौ नि आज हामी।
2: पक्कै हो?
1: पक्कै हो नि।
2: बुढो मान्छे के गीत गाउनु त नि?
1: मान्छे बुढो भए पनि मन गोरु हुँदैन रे के
2: हो र
1: नि।
2: अरे भन्नुहोस्।
1: हस् हुन्छ, कुन चाहिँ गीत गाउन चाहनुहुन्छ सुरु गर्नु होला है त।
2: कसैलाई सम्झिन पाइँदैन,
1: पहिला गीत गाउनुहोस् अनि सम्झौला।
2: हो र गीत नराम्रो भयो नि त्यहाँदेखि,
1: नराम्रो भयो नि म राम्रो मानेर सुनिदिउँला नि।
2: पक्कै हो, हाम्रो भगती नानी हो
1: हजुर,
2: त्यसले नानी भने चाहिँ गल्ती भयो
1: है। होइन हुन्छ ठिक छ।
2: आता काटो चाली से तुराले, चाली से तुराले, माया बाटो गाउँ घरको कुराले, छेउ नि छैन चुप पनि छैन नानी।
1: यति नै गाउनुहुन्छ?
2: आता काटो चाली से तुराले, चाली से तुराले, माया बाटो गाउँ घरको कुराले, धन्यवाद छ नरमायलु भन्ने।
1: नरमायलु
2: हजुर,
1: लास्टमा चाहिँ नरमायलु है
2: हजुर हजुर।
1: हुन्छ ठिक छ, जाने पनि नजाने पनि हजुरले नियमको पालना गरिदिनु भयो, गीत गाइदिनु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौ, कसलाई सम्झन चाहनुहुन्छ?
2: सम्झिनु पर्दा हजुर यो सञ्चालक मान्छे, सञ्चालक कार्यकर्तालाई
1: हजुर धन्यवाद,
2: मिठो माया मिठो सम्झना छ
1: हजुर।
2: टेक्निकलमा को हुनुहुन्छ उहाँलाई पनि धेरै मिठो माया मिठो सम्झना छ, रेडियो चौतारी एफएममा पनि धेरै धेरै मिठो माया मिठो सम्झना छ, सम्झिन पर्दाखेरि पुरानो हाम्रो आइटीमा श्री तमाङ नानीलाई धेरै सम्झना छ, दोर्जेमा सुकमा नानी, त्यहाँदेखि राम पाण्डे, त्यहाँदेखि भारचोकमा सरस्वती विका, धेरै धेरै मिठो माया मिठो सम्झना छ, त्यहाँदेखि हाम्रो यता हुनुहुन्छ एउटा सुशील गुरुङ हुनुहुन्छ, उहाँलाई पनि धेरै माया धेरै मिठो सम्झना छ, हाम्रो घर परिवारलाई पनि मिठो माया मिठो सम्झना भन्दै बिदा हुन्छु, नमस्कार हजुर।
1: हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्छ श्रुति पसलबाट गणेश हुनुहुन्छ श्रोता मित्र अब भने तपाईँहरूको पार्ट आइसकेको छ 0665 एक एकतिर सिगारेट गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ यति बेला पनि साङ्गीतिक सिली

0: हजुर सुमधुर सांगीतिक कोशीलीपछि पुनः स्वागत छ। श्रोता हामी जो कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663511883 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबारे बसाईमा छौ। बिहिबारे बसाईमा पनि तपाईँहरूको आफ्नै आवाज सुन्नेछौ। गीत मार्फत तपाईँले आफूमा लुकेर रहेको गीतहरूलाई प्रस्फुटन गर्न सक्नुहुनेछ, गाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। तपाईँ रेडियो फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हाम्रो रेडियो चौतारीको अफिसियल फेसबुक पेजबाट लाइभ भइरहेको छ। लाइभमा पनि हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई हामी कार्यक्रमको अन्तिममा पढेर सुनाउने नै छौ र तपाईँहरूले कमेन्टमै आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663511883 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुन्छ। आइतबारको दिनमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटनाहरू बिर्सिन नसक्ने छैन र पुरानो दिन बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खै म त चिन्नै सकिनँ नि आवाजले पनि। त्यस्तो है, कहिलेबाट होला, कस्तो चिन्नै सकिनँ नि। शुभ नाम के पर्यो होला?
1: खै के हो के हो, मलाई पनि कन्फ्युज भयो जस्तो
0: लाग्यो। बर्बाद भयो नि। के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ कि? नाइ
1: नाइ सुन्ने होइन हो।
0: किन नसुन्नु भएको र?
1: म कस्तो बिजी छु।
0: ए, कस्तो बिजी हुनुहुन्छ, यस्तो बिजीमा पनि फोन गर्न पाउनु भएछ त?
1: के रे, रेडियो सुन्नलाई त रेडियो नै छैन।
0: ए, रेडियो नै छैन है, ला बर्बाद भयो। के गर्नु होला,
1: पठाइदिए हुन्थ्यो एउटा।
0: ए, रेडियो पठाइदिने?
1: हजुर,
0: नि रेडियोमै आउनु होला हजुर है त।
1: ओके, म
0: एकछिनमा आउँछु ल। ए हुन्छ, ओके, ठिक छ। हजुरलाई वेलकम छ, स्वागत छ हाम्रो रेडियो चौतारीमा। हुन्छ विनिताजी, धेरै कुरा नगरौँ होला है, रेडियोमा आउँछ लिन आउँछु भन्दा पनि मोबाइलमा सुन्नु होला हाम्रो पात्रो एप्सबाट, त्यसपछि 91.4 मेगा हर्स र हाम्रो फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ, लाइभबाट पनि सुन्न सक्नुहुनेछ है त हजुरले।
1: हजुर
0: हुन्छ, हाम्रो विनिताजीको मिठो आवाज सुन्छौँ आज चाहिँ हामी।
1: गीत गाउने पो
0: हो?
1: मलाई त थाहै थिएन नि त।
0: थाहा हुन पर्यो नि,
1: के गर्ने होला है।
0: ल हुन्छ, गाउनुहोस् है त।
1: गाउनै पर्ने हो त, नगाए पनि हुन, अर्को जित गाए हुन्छ।
0: होइन, गाउनै पर्ने, हजुरको आवाज त सुनम सुनम लाग्छ मलाई त।
1: कुन गीत गाउने होला त, सोचेकै छैन, जानेकै छैन। ल भए पनि नभए पनि जस्तो भए पनि हुन्छ, यस्तो गाउँछ है त।
0: हस् हुन्छ, सुरु गर्नुहोस्।
1: मई मात्र

0: मैले फोनांगर तिमलाई बोल्ने फुर्सद हुन्न भगवतीलाई हेरी
1: मलाई पो
0: अनि फोन गर्दा यस्तो बोले पो हुन्छ बोल्ने फुर्सदै हुन्न अनि
1: बिजी मान्छेहरू यस्तै हो कि अनि हिजो पनि कुरा भएको अझसम्म कुरा भइरहन्छ त किन हो र त्यस्तो भन्नुभएको ठिक छ अब भने अलि धेरै बोलाउँदा है एकदमै मिठो एकदमै सुमधुर आवाजमा यस्तो मिठो गीत गाइदिनु भयो कि एकछिन त म लट्ठै भइरहेको थिएँ फेरि बिचै नाम लिइदिनु भयो अनि के नबोलाऊ भनेर म पनि बोलिहाले है हुन्छ ठिकै छ एकैछिनपछि हामी गीत बजाउँछ को कोलाई सम्झना चाहनुहुन्छ
0: सर्वप्रथम त हजुरको लागि र रेडियो चौतारी होल टिमको लागि र भित्र टेक्निसियनमा हुनुभएको दाजुको लागि र मेरो घर परिवारको लागि साथीहरू धेरै हुनुहुन्छ जति पनि साथी म भन्दा अगाडि आउनुभयो र म भन्दा पछाडि आउनुहुन्छ उहाँ सम्पूर्णको लागि भन्दै बिताउनुहुन्छ हस् त नमस्ते बाबाई
1: हस् हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो भाचुकबाट बिनिता हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँको पालो आइसकेको छ 0765183 डायल गरेर हामीसँग मिठा मिठा कुराकानीमा जुट्न सक्नु रहेछ आज भने हामी बिहिबारे बसाईमा छौँ बिहिबारे बसाईमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ यति बेला भने साङ्गीतिक खुसीले

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
2: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
1: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
2: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
1: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
3: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसह नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
4: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ?
8: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू।
8: सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ?
8: घरायसी तथा

0: बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र,
0: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू

0: Sab Gorkha Beer ra Tuborg Beer MRP ko rate ma painu ka sathai ru 450 ma chaleko khaja set 2 deki 3 jana lai pugne gari suvidha raheko cha Proprietor Vishal Shrestha Dailo Lodge and Restroom Besi Sahar Nagarpalika 8 Sera Bazar Kamatche Furniture ko aadai ma samparka phone number 0665208333 Mobile number 9811402369
1: एक ककरूज बाइक दीजिए तो हैरान छु यार कहाँ सर्विस कराऊं दा राम्रो होला किन हैरान हुनु लमजुङ ऑटो वर्क्स जा जिग्री त्यहाँ तो होंडा का मोटरसाइकल र स्कूटर को सर्विस हुन्छ र हुन्छ नि सस्तोमा सर्विस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरु पनि पाइन्छ बाइक तथा स्कूटर महँगो त हुँदैन नि ढोका होंडा का हरेक सामग्री को मूल्य कंप्यूटर में स्पष्ट देखिन्छ वाह अब बाइक को सर्विस र पार्ट्स का लागि लमजुङ ऑटो वर्क्स नै जानी भयो
2: इस लमजुङ ऑटो वर्क्स मा होंडा कंपनी का मोटरसाइकल तथा स्कूटर बिक्री वितरण सस्तो मा सर्विस ओरिजिनल पार्ट्स पुर्जाहरु मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस् होंडा कंपनी का हरेक सामग्रीहरुको मूल्य कंप्यूटर मा देखाइन्छ होंडा को सवारी भरपर्दो रोजाई प्रोपाइटर सुभाष श्रेष्ठ लमजुङ ऑटो वर्क्स बेसी शहर नगरपालिका 8 नारायण स्थान ओरालो लमजुङ संपर्क फोन नंबर 0665213484 मोबाइल नंबर 9849363421 र 9847038405
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
4: हजुर समुद्र सांगीतिक पछि र व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता मित्र साँच्ची गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ हामीसँग जोडिन सक्नुहुनेछ यति बेला भने कोही साथी कल गर्न आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते हजुर नमस्कार नमस्कार के छ खबर हजुर मेरो पनि एकदमै ठिक ठाक छ नयाँ गाउँतिरको खबर सुनाउनुहोस्
5: नयाँ गाउँतिर त घाम सर्केको छ एकदमै
4: घाम मजाले सर्केको छ है
5: हजुर अनि अर्को कुरो अब वस्तु चराउँदैछु
4: वस्तु चराउँदै हुनुहुन्छ सधैँ वस्तु चराउँदै हुनुहुन्छ कार्यक्रम सुन्दै चराउनु भएको छ कि यतिकै
5: अनि यतिकै म त मैले भनिहालेँ नि त्यो मेरो सुन्न पाउँदिनँ त्यो अब घरमा
4: घरमा गएर बेलुका सुत्ने बेला कार्यक्रम सुन्दै सुत्नुहुन्छ है
5: हजुर एकदमै
4: कि मैले ठिक भनिन
5: एकदम ठिक भन्नुभयो
4: सुन्छ आज भने हजुरको आवाज सुन्छ है त गीतबाट हामी
5: अब
4: के होला यस्तो नडराउनु न किन डराउनु भएको र
5: डराएन नि आउँदै आउँदैन त अब के को अनि नआएको माल त अब आउँछ भनेर गर्नु पर्ने हो र
4: आउँछ मलाई थाहा छ लगाउनुहोस्
5: के गीत भन्नु त पानको पात त्यो मायालाई सम्झन्छु दिनको रात छ भानी हो त्यता छ भानी हो त्यता पानी खाने न्यु पारी आऊ यता पानको पात त्यो मायालाई सम्झन्छु दिनको रात मर्स्याङ दिसलामा चिल घुम्यो फानामा चिल घुम्यो फाना नानी तिम्रो नाम के हो भाना पानको पात त्यो मायालाई सम्झन्छु दिनको रात मर्स्याङ दिसलाला घरै राम्रो मकैको सुली मकैको सुलीले छोरी मान्छे राम्रो त नाकैको सुलीले पानको पात त्यो मायालाई सम्झन्छु दिनको

0: गीतै आउँदैन नि यति धेरै गाइदिनु भयो त
1: धेरै भयो ए मैले त कस्तो गल्ती गरेछु नि धेरै भन्नुभयो नि त तपाईँले त
0: अनि तिनटा टुक्का गाउनु भयो त अनि धेरै हुँदैन ए माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्यान्दी साला
1: यस्तो गीत गाउनु स्वरै हुँदैन
0: म त मक्कै परे नि फेरि अहिले कार्यक्रम चलाउँदा चलाउँदा भागलाई नि फेरि गीत गाउनलाई
1: ल ल आउनु
0: हस् हुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो जाने पनि नजाने पनि हजुरले गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिनपछि हामी गीत बजाउँछ को कोलाई सम्झन चाहनुहुन्छ
1: यति मिठो सुरिलो आवाज बोल्नुहुन्छ हँसिलो मोडलले कति राम्रो बोली छ तपाईँको कहिल्यै बिर्सिन्न म त पहिला क्या आज नलाए भोलि लाग्छ भोलि नलाए पर्सि लाग्छ पर्सि नलाए झिको पर्सि लाग्छ भने चाहिँ कहिल्यै बिर्सिन्न क्या त्यो तपाईँको त्यो टुक्का चाहिँ मलाई एकदम त्यो चाहिँ कहिले पनि बिर्सिन्न अनि हो त्यसो भन्नुहुन्छ त्यो त्यो कहिले पनि बिर्सिन्न परारै चाहिँ तपाईँले सञ्चालन गर्दाखेरि आज नलाए भोलि भोलि नलाए पर्सि पर्सि नआए निको पर्सि होइन कल गर्दै नछोड्नु है भन्नुहुन्थ्यो क्या अनि त्यसै गरी हाम्रो मुस्कराई कन बोल्नुहुन्छ हाम्रो प्रमोद अधिकारी भाइलाई अनि हाम्रो के अरे सम्झदाता हाम्रो नानी हुनुहुन्छ उहाँलाई अनि तमाङ नानीलाई पनि सम्झेँ र सीताराम अनि निलेश अधिकारी दाजुलाई पनि सम्झे अनि चौतरी होल टिमलाई र साथीहरू भन्नुहुन्छ मेरो प्यारी बहिनी रिना बहिनीलाई सम्झे प्यारी बहिनी मुना बहिनीलाई सलिना बहिनीलाई सरस्वतीलाई अनि आइकी छोरी दिदीलाई अनि सुषमा दिदी मिठो गीत गाउनुहुन्छ हाम्रो बोली असाध्यै मिठो छ सुषमा दिदीको कहिले पनि भेटौँला है दिदी भन्न चाहे र त्यसै गरी हाम्रो शङ्कर भाइ राम पाण्डे भाइ अनि तामाना अनि हाम्रो पश्चिम मिश्रा अनि केपी छेत्री कति मिठो टुक्काहरू गीतहरू बनाउनुहुन्छ उहाँलाई धेरै धेरै बधाई छ उहाँहरूको बोली असाध्यै मिठो छ र त्यसै गरी हाम्रो गायककार हाम्रो यान्सारू भाइ मिठो गीत गाएर कलाकार बनिसक्नु भयो उहाँलाई धेरै धेरै बधाई छ यान्सार भाइलाई अनि त्यसै गरी कृष्ण गुरुङ पहिला पहिला आउनुहुन्थ्यो चौधरी एसएमओनी अहिले विदेश गएपछि सम्झिन छोड्नु भयो उहाँले उहाँ यदि सुनिरहनु भएको छ भने फेरि पनि जोडिनु होला भन्न चाहे र त्यसै गरी हाम्रो मूलकान्छा हुनुहुन्छ उहाँलाई अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै विदा हुन्छु हस्त नमस्ते भाइ
0: हुन्छ नमस्ते बाबा है हजुर उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट श्याम प्रसाद हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँको पालो है सुकै सु छ 0635183 डायल गरेर मिठो मिठो कुराकानीमा जुट्न सक्नुहुनेछ यति बेला पनि कोही साथी कल नआइसके म उहाँलाई स्वागत गर्न चाहन्छु हेर नमस्ते
2: नमस्कार भगवती बहिनी
0: हजुर नमस्कार दिदी मैले हजुरलाई सम्झिरहेको थिएँ नि मन मनले
2: रेडियोमा आउनु भनेको आउनु पाइएन फेरि फोनबाटै सम्झिनु लागेको नि
0: ए हो र किन नि दिदी
2: त्यस्तो भयो त नि
0: ए म त आज दिदी आउनुहुन्छ भनेर सम्झिरहेको थिएँ मैले हजुरलाई
2: आउने भनेको हो तर दुई चार दिन पर्यो है
0: आज हुन्छ ठिकै छ आफ्नो समय अनुकूल मिल्दा आउने हो अब नमिले ठिक छ आउँदाखेरि सम्झिनु होला हुन्छ दिदी हजुरको आवाज सुन्छ है त आज चाहिँ
2: हुन्छ म यस्तो मकै भुत्लाएर बसेको छु घाँटी च्याप्टै बनाए भयो भने थोरै नियम पालना चाहिँ गर्छु है
0: हुन्छ सुरु गर्नुहोस्

बोले दादाई को देवी देवराली माया।

tan de dai na ni i o ta de ta dai ko de ri jau ra ma ya o pa

0: यति नै गाउनुहुन्छ?
1: हजुर हजुर।
0: हस् हुन्छ, ठिकै छ। एकदमै मिठो गीत गाइदिनु भयो, हजुरको आवाज एकदमै सुमधुर छ, मलाई एकदमै मनपर्छ। कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौँ, को कोलाई सम्झन चाहनुहुन्छ? हजुर धन्यवाद।
1: अनि पहिला बारी बसेर तपाईँले साथ दिने लिडिया बहिनी हुनुहुन्छ होला
0: होइन? प्रमोद हुनुहुन्छ।
1: त्यसो भए प्रमोद भाइलाई अनि लिडिया बहिनीलाई,
0: हजुर
1: भाइलाई, आशा बहिनीलाई र रेडियो होल टिमलाई, अब पुराना जति पनि जानुभयो उहाँहरूलाई पनि सम्झिरहेको छु मैले। यो यो भाइ हुनुहुन्थ्यो, यो बहिनी हुनुहुन्थ्यो भन्ने मन मनलाई रहन्छ है।
0: हजुर।
1: अनि मसँगै छन् मेरो देउरानी, उनलाई पनि सामान्य मकै भुलाउनु लाग्यो खारला।
0: हजुर।
1: अनि साथीहरू भन्नुपर्दा चाहिँ भर्खरै आएर रानी श्याम प्रसाद भाइलाई, अनि लक्ष्मी प्रसाद मिश्रलाई, अनुसार भाइलाई, राम पाटेललाई, देव गौरीलाई, अनि शङ्कर परियारलाई, परियारलाई, अनि अघि नै आएर जानुभयो सुन्ता बहिनीलाई, सरस्वती बहिनीलाई र सुन्ता बहिनीलाई, हुना बहिनीलाई, अनि सन्ध्या बहिनीलाई, अनि हाम्रो कृष्ण लामा भाइलाई, कृष्ण गुरुङ भाइलाई, अनि शनिचारा बहिनीलाई, आइतुश्री बहिनीलाई र हाम्रो भोलि गाउँबाट आउनुहुन्छ रिना बहिनी, उहाँलाई पनि मिठो सम्झना भन्दै जति पनि रेडियो सुनेर बस्नुभयो उहाँहरू सबै सबैलाई एकदम नमस्कार, बाबाई भन्न चाहन्छु। बहिनी नमस्ते।
0: हुन्छ, नमस्ते बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो गाउँस्तरबाट, सुषमा हुनुहुन्थ्यो श्रोता मित्र। अब पनि हामीलाई समय लिने नेटवर्क काटिसकेको छ, हामी कुनै पनि साथीहरूको कललाई लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पोखराबाट शर्मिला हुनुहुन्थ्यो, स्वती पसलबाट गणेश हुनुहुन्थ्यो, भाचोकबाट विनिता हुनुहुन्थ्यो, नयाँ गाउँबाट श्यामप्रसाद हुनुहुन्थ्यो, गाउँस्तरबाट सुषमा हुनुहुन्थ्यो। ज जसले हामीलाई फोन सम्पर्कमा जुट्नु उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्नु भएको छ जीवन मगरले, नमस्ते हजुर, सुन्दैछु प्रोग्राम, कमेन्ट पनि पढ्नु होला है भन्नुभएको छ। हजुर नमस्कार, हजुरलाई धेरै धेरै धन्यवाद, कमेन्ट मार्फत सम्झिनु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो कमेन्ट मार्फत, हजुरलाई धेरै धेरै धन्यवाद। र रामजी घिमिरेले भन्नुभएको छ, नमस्कार सम्पूर्ण मित्रमा, बागमती प्रदेश तीनबाट सुन्दैछु भन्नुभएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद। र शर्मिला कार्की हुनुहुन्छ, नमस्कार हजुर, म पोखराबाट सुन्दैछु भन्नुभएको छ, हजुर नमस्कार, धेरै धेरै धन्यवाद हजुरलाई पनि। र मिनीले भन्नुभएको छ, नमस्ते नमस्कार, कार्यक्रम सुन्दैछु, पाल्पा पालुङ घर भए भइहाल भने साउदी अरबियाबाट सबै म मिठो सम्झना भन्नुभएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद। परदेशमा भएर पनि आफ्नो गाउँठाउँ नेपालको माया झल्काइरहनु भएको छ, कमेन्ट मार्फत सम्झिरहनु भएको छ, चाडबाड नजिकै छ, हजुरलाई पनि नेपालको याद आएको होला, माया लागेको होला, कमेन्ट मार्फत सम्झिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। जति पनि साथीहरूले फोन गर्नुभयो कमेन्ट मार्फत सम्झिनु भयो उहाँहरूलाई सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम प्रस्तुत पनि बिदा हुन चाहन्छु। प्राप्त कक्षामा साथीहरूले प्रमोद अधिकारीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम रेडियो चौतारी 91.4 MHz सुन्दै गर्नुहोला। नमस्कार।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टुडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
2: बाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
3: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
2: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
3: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
2: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ
4: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाह्री जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसी शहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245
5: दोस्ती हेयर कटिङ तपाईँको स्टाइल हाम्रो दोस्ती हाम्रो दोस्ती
6: आज बजार जाँदा कहाँ खाना खाने हो त आमा तिरा बजारको दैलो लजन जस्तो जाउन त्यहाँ सस्तोमा भेज खाना चिकन खाना मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ अनि खाजा पनि राम्रो छ रे नि हो आमा रु 450 को खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ
7: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोमा सस्तोमा कफी सस्तोमा खाना बच्चाहरूका लागि खाना बेसी सहरकै सस्तो खाना भेज खाना चिकन खाना मटन खाना सुपथ मूल्यमा पाइन्छ गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ प्रोप्राइटर विशाल श्रेष्ठ दैलो लज एन्ड रेस्टो बेसी सहर नगरपालिका 8 सेरा बजार कामत्से फर्निचरको आजैमा सम्पर्क फोन नम्बर 066
8: अहिले मध्याह्नको 12 बज्यो

0: केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक, सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष दशैंमा नयाँ सार्वजनिक गाड़ी थपिन नसक्दा अहिले भएकै गाड़ीबाट यात्रु व्यवस्थापन गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागमा पछिल्लो 4-5 महिनादेखि गाड़ी दर्ता प्रक्रियामा आएको अवरोधका कारण विगतमा जस्तो गाड़ी थप्ने अवस्था छैन। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले तयार पारेको प्रतिवेदन अनुसार दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 6,50,000 देखि 9,75,000 सम्म यात्रु बाहिरिने अनुमान छ। निजी तथा अन्य गाड़ी समेत जोड्दा यात्रुको संख्या 15,00,000 सम्म पुग्न सक्ने आकलन छ। यात्रुको चाप व्यवस्थापन गर्न बढ़ीमा 65,361 पटकसम्म सार्वजनिक गाड़ी सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप सबैभन्दा धेरै हुने र झण्डै 2-3 लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा पुगेको क्षति र खराब सड़कका कारण गाड़ीको आवत जावत प्रभावित हुन सक्ने समितिले जनाएको छ। त्यसैले अरणीको बीपी कान्ति लोकपथ गल्छी त्रिशुली र नागडुङ्गा मुगलिन सड़क खण्डमा उद्धार टोली र उठूला उपकरण तयारी अवस्थामा राख्न समेत सुझाव दिएको छ। यातायात व्यवसायहरूले सड़कको अवस्था सुधार नगरी अग्रिम टिकट खोल्न कठिन हुने बताएका छन्। व्यवसायहरूले लामो समयदेखि गाड़ी थन्किँदा आमदानी घटेर बैंकको किस्ता तिर्न समस्या भएको भन्दै कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले संघीय संसदको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ। अस्ति मंगलबारको मन्त्री परिषद बैठकले अधिवेशन अन्त्य गर्न निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा सिफारिश पठाएको हो। सरकारको सिफारिशमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्था अनुसार सरकारको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको हो। संघीय संसदको अधिवेशन गएको वैशाख 28 गते शुरू भएको थियो। यो अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्। यसैबीच संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि संसद सचिवालयमा पुगेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक आज सचिवालयमा पुगेको छ। अस्ति मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लगातारको 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सी शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भनेर हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको उडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरूलाई अपील गर्नुभएको छ। कांग्रेसको देउवा पक्ष समूहको 15 महाधिवेशन अन्तर्गत आज उडा अधिवेशन हुँदैछ। पूर्व सभापति देउवाले नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको देशभरका उडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिता जनाउन अपील गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शरद ऋतुका लागि 648 आरोहीले आरोहण अनुमति लिए, सुनचाँदीको भाव आज यथावत लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिनजेल हामीले दशैंका लागि झण्डै 65,000 गाडी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष भोलि रातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेका विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ राजस्व संकलन गरेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। हिजोसम्म घटबड हुँदै आएको सुनचाँदीको भाव भने आज यथावत रहेको छ। हिजो तोलामा सुन 2,800 रूपियाँले बढ़ेर 2,93,300 रूपियाँमा कारोबार भएकोमा आज पनि सुनको भाव त्यहीमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,395 रूपियाँमा कारोबार भएको थियो। बर्दिया र कैलालीका उप किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अब एक दुई दिनभित्रै निकासा हुने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले प्राविधिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै लामो समयसम्म भुक्तानी हुन नसकेको प्रति किसानको गुनासो जायज भएको स्वीकार गर्नुभयो। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु भएको रोइटर्सले जनाएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यस शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदातालाई विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्न सक्ने कार्यक्रम रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भइन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष। झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने। संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश। संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने। मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासका लागि हाम्रो आवाज। From a studio far, far away.
3: Radio, radio, chautari. Radio, chautari, 91.4 megahertz.
4: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा झाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका चार मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र
5: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
4: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
5: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
4: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
5: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98466 34821 र 97475 1583 खेल मैदान मर्स्याङदी गाउँपालिका चार मिप्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका चार मिप्रा लम्सुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका चारको उडा कार्यालय काग्रिङ लम्सुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ
6: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
7: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
6: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि
7: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
6: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
8: हजुर, हामी कहाँ घर अफिस का लागि चाहिने उच्च गुणस्तरीय फर्निचर का सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माई का रेडीमेड किचन रैक साथै जालडोका का लागि अर्डर अनुसार का गुणस्तरीय र विभिन्न डिजाइन का सिसा का फ्रेम फ्रेमिंग र हार्डवेयर का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: कर्पूरेश्वर सिसा पसल बेसी शहर नगरपालिका 8 सेरा चौक लमसुर प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 0665205722 मोबाइल नम्बर 9865056719
8: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भने भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
2: किन चिन्ता गर्छौ छोरी? मायादेवी भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
1: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
2: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
1: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
2: डोको, थुन्से, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
1: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
2: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोपाइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-40-65।
3: पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लम्जुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856044501 र 9826173799।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाऊ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुनचाँदी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य

0: सरका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाममै नबिर्स काममै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: आइसा के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीचार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसी खाइदिने।
7: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
8: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 9845064093।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
11: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओइ हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खास कुस हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार। दामी नदेखिने त कुरै भएन नि।
3: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
1: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
4: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल, लमजुङ। सम्पर्क फोन नम्बर 0662520340, 9840674363 र 9841816608।
2: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7 भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
6: बीसौं कन्या देवी कप 2083। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ।
7: पुरुष तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद रू 115,015 कप मेडल र प्रमाण पत्र।
8: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम। दर्ता शुल्क 8,000 प्लस 1,000।
7: महिला तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद 20,020 रुपया कप मेडल र प्रमाण पत्र।
8: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र।
7: टीम दर्ता शुल्क 2,500 प्लस 500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
8: खेलाड़ी संख्या 7 प्लस 3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्गी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
4: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
4: खोप सञ्चालन हुने मिति
1: बेसी शहर नगरपालिकामा 2083 असोज 14 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14 15 र 16 गते, मध्य नेपाल नगर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्दी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
4: खोप कहाँ उपलब्ध हुन्छ?
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
4: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ्ग बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्स्याङ्दी गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लमजुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
5: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टिम दर्ता शुल्क 2,500+500 पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टिमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-8121 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्जुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्जुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोश हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ
3: अहिले दिउँसोको 2 बज्यो।
4: छोरी आज बजार जाँदा कहाँ खाना खाने हो त?
3: आमा तिरा बजारको दैलो लजन रेस्टो जाउन, त्यहाँ सस्तोमा भेज खाना चिकन खाना मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ अनि खाजा पनि राम्रो छ र नि।
4: हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुगोर पनि एमआरपी नै पाइन्छ।
0: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोमा सस्तोमा कफी सस्तोमा खाना बच्चाहरूका लागि खाना बेसी सहरकै सस्तो खाना भेज खाना चिकन खाना मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टो बेसी सहर नगर।
5: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा भएको निर्वाचनको प्रसंगबाट नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आदिवासी जनजातितर्फ खुशी जंगकुरूङ सर्वाधिक 893 मत प्राप्त गरी विजयी हुनुभएको छ। गुरूङ विजयी भएपछि उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। लमजुङबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आदिवासी जनजातितर्फ कुम राशी भूपेश गुरूङ विजयी हुनुभएको छ। गुरूङले 668 मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। उहाँको विजयसँगै समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। गुरूङलाई आगामी कार्यकाल सफल र प्रभावकारी रहोस् भन्दै पार्टी संगठन सुदृढ़ीकरण, आदिवासी जनजाति समुदायको हकित तथा समग्र लमजुङको विकास र समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरिएको छ। निर्वाचनको मत परिणाम भने सार्वजनिक भइसकेको छैन। मनाङको चामे गाउँपालिका 4 भक्तपुर चामे मुख्य बजारको पारीमा डुबानमा परेका घरको सामानहरू सुरक्षित स्थानमा सार्न थालिएको छ। मर्सङ्गदी नदीमा आएको बाढ़ीका कारण डुबानमा परेका घरबाट सामान निकालेर आज सुरक्षित स्थानमा राख्न थालिएको हो। गत शनिबार र आइतबार घट्टे खोलामा आएको बाढ़ीले मर्सङ्गदी नदी थुनिएपछि चामेमा ताल बनेको थियो। ताल बनेपछि भक्तपुरका घर डुबानमा परेका थिए। गिटी बालुवा सहितको गेग्रान हटाउने क्रममा मर्सङ्गदीको बहाव बस्तीपट्टि मोडेपछि घरहरू थप जोखिममा परेको थियो। चामे वारीपारी जोड्ने मोटरेबल पुल समेत डुबानमा परेपछि सुरक्षाकर्मीले समेत वारपार गर्न समस्या भएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा मर्सङ्गदी पार गर्न सकिने अवस्था बनेपछि सशस्त्र प्रहरीले डुबानमा परेका घरको सामान सुरक्षित स्थानमा सार्न थालेको हो। लगातारको वर्षा र बाढ़ीका कारण अवरूद्ध बेसी शहर चामे सड़कको लमजुङ खण्ड यातायात आवागमन सामान्य बनेको छ। वर्षा र बाढ़ीका कारण सड़कका विभिन्न स्थानमा पहिरो कटान जस्ता समस्याका कारण केही दिन यातायात सञ्चालनमा समस्या भएको थियो। डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मर्सङ्गदी गाउँपालिका 4 राम बजार लगायत लमजुङ तर्फको क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याइएको छ। बेसी शहरदेखि मनाङको खोत्रो नजिकसम्म सवारी साधन सञ्चालन भएका छन्। मनाङको नासो गाउँपालिका 3 खोत्रोदेखि माथिल्लो क्षेत्रमा भने सड़क सञ्चालनमा आउन सकेको छैन। वर्षाका कारण विभिन्न स्थानमा सड़कमै भाँसिएको तथा पहिरो र कटानका कारण क्षति पुगेको आयोजकले जनाएको छ। खोत्रोमा ठूला ढुंगाको पहिरो खसेकोले सड़क खुलाउन कठिन भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। ठूला ढुंगा हटाउन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेकोले प्राविधिक टोली परिचालन गरी काम अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। आयोजनाका 2 डोजर सहित थप 1 डोजर समेत परिचालन गरी माथिल्लो तथा तल्लो क्षेत्रमा आवश्यकता अनुसार सड़क खुलाउने र मरमतको काम भइरहेको विष्टले बताउनुभयो। मौसममा सुधार आएसँगै अवरूद्ध सड़क खुलाउने तथा क्षतिग्रस्त संरचना मरमत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको छ। करिब 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई लमजुङ हुँदै अन्य जिल्लासँग जोड़ने मुख्य सड़क हो। लगातारको वर्षापछि विभिन्न स्थानमा क्षति पुगेकोले समस्या थपिएको आयोजनाले जनाएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परेर हराइरहेका मध्ये थप 3 जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका 2 कैरोजाका आसगुरूङ, खोटाङको ऐसेलु खर्क गाउँपालिका 3 का सूरज राई र रूकुमको हुकामका कलम कलम बुढाको सब बुधबार फेला परेको हो। उनीहरू तीनैजना हिमालय होलिडेज नामक ट्राभलसँग आबद्ध रहेको मनाङ प्रशासनले जनाएको छ। यसअघि चारजनाको शव फेला परेको थियो। तीनजनाको शव भेटिएसँगै अहिलेसम्म सातजनाको शव फेला परेको र अझै नौजना बेपत्ता रहेको उहाँको भनाइ छ। बेपत्ता हुनेहरूमा हिमालय होलिडेजका सात र इमाजिन नेपालका दुईजना छन्। त्यस्तै सोमबार वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको थियो भने आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली हिमलुङमा पुगेको छ। लमजुङको मर्साङडी गाउँपालिका तीन निवासी 23 वर्षीय सविता मेजारको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएपछि अस्पतालमा रहेको उनको पार्थिव शरीर परिवारले बुझेको छ। अत्यन्तै न्यून आर्थिक अवस्था रहेको परिवारले उपचारको क्रममा जम्मा भएको करिब 6 लाख रूपियाँको अस्पताल बिल तिर्न नसक्दा सविताको पार्थिव शरीर घर लैजान समेत समस्या भएको थियो। त्यसपछि सविताको अन्तिम संस्कारका लागि सहयोग गर्न परिवारले अपील गरेको थियो। परिवारको अपीलपछि देश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनी तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगका कारण आवश्यक व्यवस्था मिलेको परिवारले जनाएको छ। सहयोग प्राप्त भएसँगै सविताको पार्थिव शरीर परिवारले बुझेको हो। दुःखको कठिन घड़ीमा सहयोगको अपीललाई विश्वास गरी साथ समय र आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी प्रति परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङको मोर्स्याङदी गाउँपालिका एक घनपोखरा स्थित हिमालय आमा समूहले रू 50,000 सहयोग गरेको छ। गत भदौ 10 गते रसुवाको भुटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको भन्दै समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू 50,000 सहयोग स्वरूप हस्तान्तरण गरेको हो। विपदको समयमा हिमाली आमा समूहले गरेको मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गरिएको छ। सहयोगले विपदमा परेका नागरिकको राहत तथा उद्धारमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नका लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपटक हटाएको हो। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक एवं वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइसकेकाले आफूलाई पाएक पर्ने शाखामा गई नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाई छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नै नोट सटही गरिन्दैछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विदा बाहेक सबै दिन नोट साट्न सकिनेछ। काठमाण्डु उपत्यकामा थापाथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। लगातार 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सि शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। केही ठाउँमा वर्षाको सम्भावना रहे पनि देशभर एकैपटक वा हरेक दिन लगातार पानी पर्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नु भएको छ। अबको 1-2 दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढ़ी रहे पनि त्यसपछि पहाड़ी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। तर किसानले धान काट्ने कामले रोक्नुपर्ने अवस्था भने नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। यही नै समाचार सहित दिउँसो दुई बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ?
6: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
4: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
7: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
4: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, सारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004

0: लौ न सुरु गरौ न रात छिपिसक्यो
1: अनि बाटुलीसँग भिन्ने तनेरि खै त
2: अनि त्यहाँ हाम्रा छाला चाउरी पुरेछ र
1: तँलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसो सर त लगाउ आएर जे भन्छौ त्यो मानौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी थिए
3: मन्दिर छ मन्दिर छ
1: पहिला शर्त त सुन
4: सुन्दिम र त सुन्दिम
1: यदि बाटुली हारे पुर्णेको स्वास्नी बन्न तयार थिए तर पुर्णे हार्यो भने
4: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
4: हार्ने हो के छ विचार
5: कस्तो लाग्यो शर्त रसिलो
3: ल सुरु गरौँ
4: ल अलिक खिपेर दिए त
3: ल रङ्गाइदिउँ

0: मुख खोल्न पर्ने हो कि आफै बुझी जाने मुख खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पछि त भइतिन् रानी
1: के भयो के भयो गाउँ के
2: गर्दा अब भोग्नु पर्यो हामीले होइन

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: कुल आरक्षण कोटालाई 70% माने त्यसको 50% पदमा महिला 20 मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार 20% स्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिव कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकेको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बर महिनामा 78,711 पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भुटेपछि बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षाका कारण को संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 70% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। अब विदेशको खबर। स्विजरल्याण्डका हिम नदीले एक वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन्। अत्यधिक गर्मी र जाडो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिम नदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिम नदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथियास ले अल्पाइन हिम नदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था एपीले जनाएको छ। यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिम नदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ कुमेको अनुमान छ। यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो। स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिम नदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि शनिबार नै खेल्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेतावती सड़कमा ट्रक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिम नदीको बरफ एक वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिम नदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
3: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari, 91.4 MHz.
4: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
5: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
4: यो खोप कसलाई लगाइन्छ?
5: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
4: खोप सञ्चालन हुने मिति।
5: बेसी शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते। दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म। मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14-15 गते। दोर्दी गाउँपालिका 2083 असोज 14-15 गते। कुलासुथार गाउँपालिका 2083 असोज 15-16 गते।
4: खोप कहाँ उपलब्ध हुन्छ?
5: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षित स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
4: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
6: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
5: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म। समय बिहान 10 बजे देखि। स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्स्याङ्गी गाउँपालिका 1 र 2, पोचोको घन पोखरा लम्सुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
7: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
5: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने। कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने। कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने। कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेखिसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाई सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakus.com.nb मा हेर्नुहोला।
3: गोपाल परियार, सचिव, संचालक समिति।
0: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम, दर्ता शुल्क 8,000 प्लस 1,000।
0: महिला तर्फ का पुरस्कार हरू। प्रथम पुरस्कार नगद 20,020 रुपया, कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रू 12,012, कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 1,000, ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 1,000, ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 1,000, ट्रफी र प्रमाण पत्र।
0: टीम दर्ता शुल्क 2,500 प्लस 500। पुरुष टीम दर्ता 2,083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2,083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2,083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाड़ी संख्या 7+3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउन बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165850520 98066662162 र 06651381381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ
5: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
4: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ
5: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
4: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ
6: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेयर मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 98271177782 र 98467443

0: सुन्नुहोस् न दाई, म केही दिन बेसी शहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
1: त्यसको लागि त गलेगाउँ होटल छ नि, शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
0: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
1: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
2: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
0: स्वादिष्ट स्वास्थ्यकर खाना हाई

0: स्पिडको इन्टरनेट वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलिगाउँ होटल विशेषहर 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि प्रोप्राइटर ओम प्रकाश गुरुङ सम्पर्क फोन नम्बर 98-4-99-347-347 ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला
1: चिन्ता नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बात ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोप्राइटर अमृत श्रेष्ठ बेचीचहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-787
3: सुनिता आ गर त
0: भोके मेरो दास सबै किराले खाएको छ
3: गर न के आ गर म हेर्छु
0: आ
3: छी कस्तो गनाको दाँत माझ्दैन हो
0: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
4: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
5: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजो
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
5: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98-414-84-440
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
7: माया गर्छौ भन्ने थाहा थिएन तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन
8: के झुट बोले मैले देख्छ
7: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ भन यति ठुलो कुरा किन लुकायो मसँग
8: म सबै कुरा भन्नै लागेको थिएँ विक्रम

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर्स टुडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टुडीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
7: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदै छ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
8: सानो कुरामा पनि के को पिर गरेको धुमस?
7: खड्काजी पनि के कुरा गर्नुहुन्छ? राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
8: बुद्धा डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्धा डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
9: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 9855046466।
10: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
2: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
10: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
10: सम्पर्क नम्बर 9846618202 र 9804039799।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ।
10: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त? आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टो जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
3: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोरमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट दुईदेखि तीन जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्ट्रो, बेसी सहर नगरपालिका 8, सेरा बजार, कामच्छे फर्निचरको आडैमा। सम्पर्क फोन नम्बर 0665208333, मोबाइल नम्बर 9811423769।

0: सायद मृत्यु जिन्दगी भन्दा बढी मलाई खोज्दैछ। साथीछु टाढा
1: तिमी टाढा जाँदैछ, तर ती भन्दा नजिक मेरो अरू कोही छैन। जीवन र मृत्यु जस्तै

अनि तिमी आउँदा तिम्रो माया सँगसँगै लिएको फुल पनि लिएर आइदिऊ है। रेशम,

0: रे सो आय नो
1: खै क्यारी भन्ने हो हामीले त रेशमलाई बचाउनै सकेनौ रेशम त भिरबाट रेशमले आफ्नो ज्यानभन्दा धेरै यो पछ्यौरीलाई माया गर्थ्यो कुन्नी के थियो र यो पछ्यौरीमा अब सम्झनाको लागि यही पछ्यौरी मात्र त बाँकी रह्यो

0: मलाई त चार महिना पनि चार वर्ष जस्तै लाग्न थालिसक्यो।
1: क्या छौ त नि, घोटालाको जिन्दगी यस्तै त हो, आइहाल्छ नि। बरु यो साल तिमीलाई मेरो घरै लानी गरी आउला नि।
0: कसम,
1: तिम्रै कसम।
0: अनि तिमी आउँदा तिम्रो माया सँगसँगै लिएको फुल पनि लिएर आइदेऊ है।

र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछ। यता सबैलाई बसाइ गराएको छ, तर बाजकली भने ज्ञानीको खोजीमा छ।

लगाउने भिजको साफहरू कुरा, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राज्य समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनीको कथा जीवन

0: अहिले साँझको पाँच बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: ए रुम गाउँको ठिटो

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
2: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन. बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई.
3: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर.
2: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस्ट र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई.
3: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी.
2: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले. आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ. हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ.
4: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ. साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ. प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड. सम्पर्क मोबाइल नम्बर 9827172 र 9847447245.

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस्टसहर लमजुङ।
3: एक ककरोज बाइक बिग्रिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु, लमजुङ अटो वर्क्स जा जिग्री, त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि ढोक्क। होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमै स्पष्ट देखाइन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लमजुङ अटो वर्क्स नै जाने भयो।
2: यस लमजुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू, मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
0: होन्डाको सवारी भरपर्दो रोजाइट, भरपर्दो रोजाइट। प्रोपाइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, भोसी सहर नगरपालिका 8, नारायण स्थान ओरालो लमजुङ। सम्पर्क फोन नम्बर 0664521384, मोबाइल नम्बर 98419364121 र 98477385।
4: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
5: जापान ट्राई होइन, स्योर गरौं।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
4: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
7: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
0: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
8: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त? आमा, तिरा बजारको दैलो लजन जस्तो जाउन, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 को खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
9: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबोर्क बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टुरेन्ट, बेसी सहर नगरपालिका 8, सेरा बजार, कामत्छे फर्निचरको आजैमा। सम्पर्क फोन नम्बर 0665208033, मोबाइल नम्बर 98141203।
3: हे ककरोज, बाइक लिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु, लमजुङ अटो वर्क्स जा जिग्री, त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि ढुक्क। होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमै स्पष्ट देखाइन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लमजुङ अटो वर्क्समै जाने भयो।
2: यस लमजुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू, मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
0: होन्डाको सवारी भरपर्दो रोजाई। प्रोप्राइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, बेसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो लमजुङ। सम्पर्क फोन नम्बर 0665213084, मोबाइल नम्बर 98419364021 र 98477038405।
10: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओ केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू त कति नकल गरेर बसेको ढिलो भइसक्यो छिटो आइदियो
1: आयो आयो
2: सुन्नु आज त माथि चार घरी साइना पनि पटनबाट आएको छ अरे नि
0: आज जस्तो कि हामी पनि चार घरी साइदियो के हो केटी हो

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
1: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
1: खोप सञ्चालन हुने मिति
2: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म, मर्स्याङ्गदी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
1: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षित स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
1: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
3: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्स्याङ्गदी गाउँपालिका 1 र 2, पोचोको घनपोखरा लमजुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846556604।
4: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यूपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ दिनु जरुरी देखिन्छ।
2: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
3: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानले खेल्ने। भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिउँ पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नेपाली नागरिक हुन्। मनाङको मार्फाभूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याक खोलेसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोड़िने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाई छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
3: राष्ट्रिय सभाले भोटे कोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। गएको भदौ 10 गते भोटे कोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
3: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आङदेम्बेको भनाइ छ। लोकप्रियतावाद एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग पनि गर्नुभयो।
2: यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकै गर्दा चीनसँगका नाका बन्द हुँदा बजारमा सामान महँगीको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवागढीका तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र ढुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाड़ा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई उपभोक्ता र व्यापारी दुवै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द भएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ।
3: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश पेन्सन बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ, तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3-5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि छ। सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनेछ। विधेयकले उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा, स्वास्थ्य बीमा र सस्तो ब्याजदारमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि 2 वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्षा पढ़ाउन, राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विदाको व्यवस्था प्रस्ताव विधेयक
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: एनबीएल सर्वसुलभ आवास कर्जा अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
11: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
11: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
13: यक्ष प्रश्न: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
13: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो, विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन, संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल लगायतका खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी प्रसंग: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिकको अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीता बहादीले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचारसम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
14: 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50-80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्षभन्दा माथिका सबैलाई 1,00,000 रूपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60-69 वर्षलाई 50, 70-79 वर्षलाई 75% छूट र 80 वा 85 वर्षभन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41 विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छुट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त? ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम,
1: 4,000 वृद्ध भत्ता जुन सरकारले दिएको छ, शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो, तर अहिले त्यो छैन। जो लिन सक्दैन स्थानीय निकायले घरमै गएर दिने व्यवस्था पनि गरेको छ। यातायातमा पनि 50% छ लोकल यातायातमा, त्यसको कार्यान्वयन पनि राम्रै भएको देखेको छु।
14: तर केही ठाउँमा जनचेतनाको कमी र झन्झटिलो प्रक्रियाले कतिपयले सुविधा लिन सकेका छैनन्।
1: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, कतिपय सुविधा लिनलाई एउटा राज्यले प्रक्रिया तोक्दिएको छ। त्यो प्रक्रिया पूरा गर्नलाई ज्येष्ठ नागरिक अलिक असमर्थ अथवा झन्झटिलो माना कारणले पनि जनचेतनाको कमीको कारणले कतिपय त्यस्ता सुविधा लिन सकेका छैनन् भनेदेखि 60 वर्ष भइसकेपछि उहाँहरूले आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ दिनु जरुरी देखाएको।
14: सरकारले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधाले धेरैलाई राहत मिलेको छ, तर कतै कतै सेवा प्रवाहमा केही समस्या छन्। ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो भन्ने उद्देश्यले थप सहज सेवा प्रवाह र अझै प्रभावकारी बनाउन राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 को मस्यौदा तयार भइरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक विभाग प्रमुख तथा उपसचिव निर्मला कार्की बताउनुहुन्छ।
15: ज्येष्ठ नागरिक प्रति अब संवेदनशील भएर हामीले कार्यक्रमहरू यो राष्ट्रिय ज्येष्ठ नागरिक नीति 83 को मसुदा तयार भइरहेको छ। अब हामी यसलाई पनि फल गरेर अझै राम्रो ज्येष्ठ नागरिकका कुराहरू त्यसरी सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
2: रिपोर्ट पछि खबरको सिलसिला। यस वर्ष अर्थात 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाढ़ी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
3: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक व्हीलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको व्यवस्था नेपालमा भने भदौ 31 गतिदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
2: सरकारले रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी वर्तमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचना बारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
14: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड युटीएलबाट 8.5 करोड़ 22 लाख रूपियाँ भन्दा बढ़ी बक्यौता असूल गर्ने निर्णय गरेको छ। अनुमति पत्र स्वत रद्द भएसँगै युटीएलले रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र ग्रामीण दूरसंचार विकास कोषमा तिर्न बाँकी रकम सरकारी बाँकी सरह असूल गर्न लागेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। आज पत्रकार सम्मेलनमा वहाँले दिएको जानकारी अनुसार यूटीएलको चल अचल सम्पत्ति र दूरसंचार पूर्वाधार नियन्त्रणमा लिई मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाइएको छ। साथै कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ। यसैबीच प्राधिकरणले एनसेल आजियाटा लिमिटेडको 25 वर्षे अनुमति पत्रको अवधि सकिन लागेकोले सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन पनि दिएको छ। 2086 साल जेठ 16 गते अनुमति पत्र सकिने भएकोले दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार समयमै कार्ययोजना पेश गर्न एनसेललाई भनिएको छ।
3: प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 कार्यान्वयनमुखी बनाउन र जलवायुजन्य हानि नोक्सानीको क्षति मापन तथा अभिलेखनीकरण प्रणाली स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाडौँमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना, वित्तीय स्रोत र अन्तर्निकाय समन्वय स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्। कार्यक्रममा पीआरसीकी कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय, लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखी हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति सहितको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ।
4: लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.26 अंकको झिनो वृद्धिका साथ 2979.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4.76 अर्ब करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1.20 करोड़ कित्ता शेयर 4.89 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाण्डौका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4.74 लाख 46 हजार रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो। 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7.75 करोड़ रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12.50 करोड़ रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तिमा भनिएको छ।
4: सशस्त्र प्रहरीले रूपन्देहीको भैरवमा सीमा जाँच गर्ने क्षेत्रबाट 2.51 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहना सहित एकजना महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाडौँ महानगरपालिका 19 के 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्। प्रहरीका अनुसार गहनाको बाहिर पट्टि सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ। सुनचाली व्यवसायी संघ मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। बरामद गरगहनाको बजार मूल्य 2.51 लाख 93 हजार रूपियाँ कायम गरिएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। जापानले स्थायी बसोबासको अनुमति दिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2 लाख येन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ। अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ। शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो। टोकियोमा रहेको मुख्य अध्यागमन सरकारले बाहिर विदेशीहरूले पालो कोर्न 7 घण्टा भन्दा बढ़ी समय बिताउनु परेको थियो। यी शुल्क वृद्धि प्रधानमन्त्री साने ताकाइसीको नेतृत्वमा तीव्र गतिमा बढ़िरहेको विदेशी जनसंख्या व्यवस्थापनका लागि ल्याएको नीतिको एउटा हिस्सा रहेको छ। यसअघि गएको जुलाईमा पनि जापानले 50 वर्ष यता पहिलो पटक भिसा शुल्कमा 5 गुणा वृद्धि गरेको थियो। जापानमा आप्रवासन नीति निकै कड़ा र राजनीतिक रूपमा संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेरको जनसंख्याका कारण सृजित श्रम अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। सन् 2025 अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या 41,20,000 नआएको छ, जुन अघिल्लो वर्षको तुलनामा 9.5% कृत्रिमानी वृद्धि हो।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले काँस्य पदकका लागि शनिबार नै खेल्नेछन्।
3: र भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका छन्। भविष्य निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेट्ने यो प्रतिष्ठित सूचीमा पर्ने 15 वर्षीय सूर्यवंशी एकमात्र भारतीय खेलाड़ी हुन्। सूचीमा विश्वभरका 7 जना खेलाड़ी मात्र अटाएका छन्। सन् 2024 12 वर्षको उमेरमा रणजी ट्रफीबाट प्रथम श्रेणीको क्रिकेट शुरू गरेका सूर्यवंशी 2025 राजस्थान रोयल्सले 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। पहिलो आईपीएल सिजनका 7 खेलमा 1 शतक सहित 252 रन बनाएका उनी इंग्ल्याण्ड विरूद्ध T20 डेब्यू गर्दै भारतका लागि खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद पारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
3: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल।
4: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
3: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
4: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने। भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्त पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
5: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari 91.4 MHz. सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौ। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बासहोस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लमजुङ।
1: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लमजुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: नमस्कार, रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सुन्दर बजार नगरपालिका 8 मा ज्येष्ठ नागरिकको निशुल्क आँखा जाँच शिविर सम्पन्न। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा मतगणना अन्तिम चरणमा, अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी। हिमलुङ हिम पहिरोमा बेपत्ता थप 8 जनाको शव भेटियो, ज्यान गुमाउनेको संख्या 15 पुग्यो। पोखरामा खोला सुथार गाउँपालिकाको एकीकृत सेवा जारी, शनिबारसम्म सेवा सञ्चालन हुने, अवसरको सदुपयोग गर्न आग्रह। र जन्मदिन तथा पितृ स्मरणको अवसरमा विभिन्न व्यक्ति तथा समूहद्वारा सर्वोदय सेवाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग।
1: माया, हाम्रो साथी तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा।

समाचार अब विस्तारमा दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस लमजुङ सहित नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा लमजुङको सुन्दर बजार नगरपालिका 8 अकलामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। एकीकृत सेवा कार्यालय लमजुङको आयोजना तथा ज्येष्ठ नागरिक समाज सुन्दर बजार नगरपालिका 8 को सहकार्यमा आज सो कार्यक्रम सम्पन्न भएको हो। दिवसको अवसरमा आयोजित निशुल्क आँखा शिविरमा आँखा परीक्षण शिविरमा 32 महिला र 26 पुरूष गरी 58 जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको थियो। शिविरमा भोटे उडार आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने सृजनशील सामुदायिक सिकाई केन्द्र सुन्दर बजार 8 औषधि उपलब्ध गराएको थियो। कार्यक्रममा सुन्दर बजार नगरपालिका 8 का उडाध्यक्ष विजेन्द्र थापाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि उडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नागरिकका समस्या समाधान गर्नकै लागि आफूहरूलाई जनप्रतिनिधिका रूपमा निर्वाचित गरिएको भन्दै नागरिकको सेवामा सधैं जिम्मेवार रहने बताउनुभयो। एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर प्रसाद ढकालले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक इतिहास र सभ्यताका धरोहर तथा पुस्तान्तरणका आधार भएको बताउनुभयो। कार्यक्रममा रेडियो भोटेउडारका अध्यक्ष हरिप्रसाद अधिकारी योग प्रशिक्षक यज्ञ प्रसाद घिमिरे र भोटेउडार आँखा उपचार केन्द्रका प्रमुख श्री प्रसाद ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो। ज्येष्ठ नागरिक समाजका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसन्तराज खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शेर सिंह कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकका लागि भजन तथा योग अभ्यास समेत गराइएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा मतगणना अन्तिम चरणमा पुगेको छ। जिल्ला सदरमुकाम बेसी शहरमा भइरहेको मतगणनामा समाचार तयार पार्ने बेलासम्म 1352 मतगणना भएको छ। जिल्लाबाट प्रत्यक्षतर्फ 24 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने निर्वाचनको मतगणना जारी रहँदा विभिन्न समूहका उम्मेद्वार बीच प्रतिस्पर्धा रोचक बनेको छ। 1352 मतपत्र गणना हुँदासम्म खुलातर्फ गमप्रसाद गुरूङ 973 मत सहित शीर्ष स्थानमा रहनु भएको छ। उहाँलाई बेसबहादुर पौडेलले 943 मतका साथ पछ्याइरहनु भएको छ। त्यस्तै डाक्टर टकराज गुरूङले 867 मत प्राप्त गर्नुभएको छ। खुलातर्फ तुलसी नारायण श्रेष्ठले 662, हरिप्रसाद बरालले 650, आनन्द घिमिरेले 635, कृष्ण प्रसाद कोइरालाले 621, खड्गबहादुर गुरूङले 570, बाबुराम पौडेलले 564, कृष्ण बहादुर अधिकारीले 560 र विष्णुराज गुरूङले 555 मत प्राप्त गर्नुभएको छ। महिलातर्फ पार्वती तामाङ 833 मतसहित अगाडि हुनुहुन्छ। अस्मिता गुरूङ खुशीमायाले 803 तथा विष्णुमाया नेउपानी दिताल

0: सुब्बा तामाङले पाँच सय चौन्न मत प्राप्त गर्नुभएको छ। त्यस्तै अपाङ्गतातर्फ सरोज सेढाई 473 मतसहित अगाडि हुनुहुन्छ। दलिततर्फ भीमसेन दमाई 675 मतसहित अगाडि रहनु भएको छ भने स्थिर बाबु खातीले 540 मत प्राप्त गर्नुभएको छ। प्रजातन्त्र सेनानी शहीद परिवार तथा द्वन्द पीड़िततर्फ रामहरि नेउपानेले 483, नारायण प्रसाद घिमिरेले 382, शुभनाथ मिश्रले 273 र भोजराज वास्तुलाले 125 मत प्राप्त गर्नुभएको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै कुन उम्मेद्वारले केन्द्रीय महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीमा स्थान बनाउने भन्नेमा कांग्रेस कार्यकर्ताको चासो बढ़ेको छ। हालसम्म सार्वजनिक भएको परिणाम भने अन्तिम मत परिणाम नभइकन अन्तरिम मत परिणाम भएकाले अन्तिम नतिजाको लागि सम्पूर्ण मतगणना सम्पन्न हुन बाँकी छ। मतगणना सम्पन्न भएसँगै निर्वाचन समितिले आधिकारिक रूपमा अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। लमजुङमा कुल 1802 मतदाता रहेकामा 1561 मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदानमा 86.64% मतदाता सहभागी भएका छन्। मत परिणाम सार्वजनिक गर्ने समय नजिकैसँगै गणना स्थलमा सुरक्षा व्यवस्था मिलाइएको छ भने कांग्रेस नेता कार्यकर्ताको भीड़ समेत बढ़ेको छ। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। आज बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गार्ड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो, अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। मनाङको नार्पाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गत आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्य उद्धार दच्चे टोली खटिएको छ। लमजुङको राईनाश नगरपालिका 8 स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धामलाई जन्मदिन तथा पितृ स्मरणको अवसरमा विभिन्न व्यक्ति तथा समूहले आर्थिक र खाद्यान्न सहयोग गरेका छन्। सौर श्राद्ध अन्तर्गत चतुर्दशी र पञ्चमीको दिन जन्मदिनको अवसरमा मध्य नेपाल नगरपालिका 6 भोरले टारका सन्तोष दुरा, इभान जोस्ती, अमर सिंह गुरूङ, कोपिला परियार लगायत 16 जनाको समूहले आश्रममा भोजनका लागि 8,000 रूपियाँ सहयोग गरेको छ। समूहले 15 कार्टुन भन्दा बढ़ी चाउचाउ र अन्य सामग्री पनि प्रदान गरेको छ। त्यस्तै भानु नगरपालिका 11 रूपाकोटका नवीन लम्सालले जन्मदिनको अवसरमा आश्रमलाई 8,050 रूपियाँ सहयोग गर्नुभएको छ। सुन्दरबजार नगरपालिका 4 धुरा डाँडाका हरिशरण अधिकारी र रोहित अधिकारीले आफ्नो स्वर्गीय बुबा सूर्यनाथ अधिकारी, आमा रेणुका देवी अधिकारी तथा सम्पूर्ण पितृहरूको स्मरणमा 11,111 रूपियाँ सहयोग गर्नुभएको छ। भानु नगरपालिका 10 कालीमाटीका पूर्व वडा अध्यक्ष गोविन्दराज सिलवाल र उहाँकी पत्नी दमन्ता सिलवालले पनि पितृहरूको सम्झनामा आश्रमलाई फलफूल तथा खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ। त्यसै गरी भानु नगरपालिका 7 चिती खोलाका प्रहरी हवलदार शिव थापा छेत्रीले ज्येष्ठ नागरिकलाई जोस वितरण गर्नुभएको छ। आश्रमका आजीवन सदस्य तथा प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रका अनुसार विभिन्न अवसरमा आश्रमलाई सहयोग गर्ने क्रम जारी छ। आश्रमका अध्यक्ष कृष्णराज ओलियाले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जन्मदिन तथा पितृ स्मरणको अवसरमा गरिएको सहयोगले आश्रमका ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनु भएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो

0: रहन पाइन्छ नि, त्यही जाउँ न।
1: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेची सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
6: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
5: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
6: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
5: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
7: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर, क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98-27-11-77-82 र 98-4-67-47-245।
8: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
9: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
10: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साफेर तथा खरिद बिक्री पनि गरिन्छ।
9: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
10: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
9: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
10: डोको, थुन्चे, नाङ्गो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
9: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
10: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल, विश्वहर नगरपालिका 7, त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-65।
5: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
5: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
5: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
12: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्चाङ्ते गाउँपालिका 4 स्याङ्गेमा जीप दुर्घटना हुँदा 4 घाइते भएका छन्। बेसी शहरबाट स्याङ्गेतर्फ जाँदै गरेको G1J8926 नम्बरको बोलेरो जीप बुधबार साँझ करिब 5:55 अनियन्त्रित भई सड़कबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा जीप चालक मर्सङ्गी गाउँपालिका 5 24-वर्षीय राजु गुरूङ, 55-वर्षीय देवीजङ गुरूङ, 43-वर्षीय योगबहादुर गुरूङ र जीप धनी 26-वर्षीय देवन गुरूङ घाइते हुनु भएको छ। प्रहरीका अनुसार योगबहादुर गुरूङको काँधमा चोट लागेको छ भने उहाँको अवस्था मध्यम रहेको छ। देवन गुरूङको टाउको, हात र खुट्टामा चोट लागेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। राजु गुरूङ र देवीजङ गुरूङको अवस्था सामान्य छ। घाइते सबैलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको छ। दुर्घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट जगतबाट प्रहरी सहायक निरीक्षक अजमल हुसेन धोबीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको देखिएको छैन। दुर्घटनामा परेको जीप घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लमजुङको कोलासुथार गाउँपालिकाले पोखरा तथा आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी एकीकृत सेवा प्रवाह शिविर शुरू गरेको छ। पोखरा महानगरपालिका उडान नम्बर 12 सेती नहर स्थित पैको पसगाउँ तमो समाजमा मंगलबारदेखि शिविर शुरू गरेको हो। शिविर 5 दिनसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ। कार्यतालिका अनुसार असोज 13 गते मंगलबार उडान नम्बर 6 र 7 नागरिकलाई सेवा दिइएको छ। असोज 14 गते बुधबार उडान नम्बर 2, 3 र 5 तथा असोज 15 गते आज बिहिबार उडान नम्बर 1 र 4 नागरिकले सेवा लिएका छन्। असोज 16 गते शुक्रबार उडान नम्बर 6, 8 र 9 नागरिकलाई सेवा दिइनेछ। असोज 17 गते शनिबार भने सबै उडाका सेवाग्राहीले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। शिविरमा बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सेवा प्रवाह भइरहेको गाउँपालिकाका उपाध्यक्ष गमीमाय गुरूङले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपो तथा भूमिकर संकलन, जन्म मृत्यु बसाईसराई विवाह तथा सम्बन्ध विच्छेद सम्बन्धी घटना दर्ता र ओडा कार्यालयबाट प्रदान गरिने अन्य सिफारिश सेवा शिविरबाट उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङले गाउँपालिकाको सेवा लिन गाउँमै फर्कनु पर्ने अवस्था नरहोस् भनेर पोखरामा शिविर सञ्चालन गरिएको बताउनुभयो। पैको पसगाउँ तमु समाजका अध्यक्ष नायब सुबेदार हर्क बहादुर गुरूङले शिविरबाट पोखरा तथा आसपासमा बसोबास गर्ने बासिन्दालाई गाउँपालिका कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो। पालिकाले प्रत्येक वर्ष पोखरासम्म पुगेर नागरिकलाई सेवा दिँदै आएको छ। बेसी शहर नगरपालिका 11 बरबोट बेसी स्थित जनप्रगति आमा समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 16,115 रूपियाँ जम्मा गरेको छ। दैवी प्रकोपबाट प्रभावित तथा पीड़ितहरूको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आमा समूहले उक्त रकम राहत कोषमा जम्मा गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत समूहले गरेको सहयोगले विपदको समयमा प्रभावित नागरिकलाई राहत पुर्याउन योगदान पुग्ने अपेक्षा गरिएको छ। लगातार पाँच दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिन अनुसार पर्सी शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो। केही ठाउँमा वर्षाको सम्भावना रहे पनि देशभर एकै पटक वा हरेक दिन लगातार पानी पर्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नुभएको छ। अबको एक दुई दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढ़िरहे पनि त्यसपछि पहाड़ी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था भने नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। सुन्दर बजार नगरपालिका 8 ज्येष्ठ नागरिकहरूको निशुल्क आँखा जाँच शिविर सम्पन्न। लमजुङमा जीप दुर्घटना, 4 घाइते, 1 अवस्था गम्भीर। हिमलुङ हिम पहिरोमा बेपत्ता थप, 8 शव भेटियो, ज्यान गुमाउनेको संख्या 15 पुग्यो। पोखरामा कुला सुथार गाउँपालिकाको एकीकृत सेवा जारी, शनिबारसम्म सेवा सञ्चालन हुने, अवसरको सदुपयोग गर्न आग्रह। र जन्मदिन तथा पितृ स्मरणको अवसरमा विभिन्न व्यक्ति तथा समूहद्वारा सर्वोदय सेवाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
14: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर
2: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
3: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
2: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनैहाटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
3: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
2: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
4: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चौक, लम्सुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865657719।
4: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर। फर्निचर
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

नमस्कार प्रिय श्रोता, आज हामी तपाईँको बीच एउटा बेग्लै प्रस्तुति लिएर उपस्थित भइसकेका छौ। पक्कै पनि यो प्रस्तुति स्वीकार्य हुन्छ होला हामी आशावादी छौ। तिनाउ नाने डट एफ मार्फत कार्यक्रम जागृतिमा हामी तपाईँलाई जागरूक बनाइराख्न भनेर एचआईभी एड्स सम्बन्धी विभिन्न चेतनामूलक सन्देशहरू अनि रमाइला हस्यौली छटेली सामग्रीहरू मार्फत मनोरञ्जन गराउनेछौ। आजको यो नवीनतम श्रृंखलामा हामी एचआईभी एड्स सम्बन्धी चेतनामूलक कार्यक्रम जागृति प्रस्तुत गर्न गइरहेका छौ। अभाव, गरीबी र विपन्नताले विदेश हुनु पर्ने युवा युवतीले बेहोर्नु परेको समस्या होस् वा विभिन्न प्रलोभन र परिबन्धनमा परि बेचिने चेलीबेटीहरूको दर्दनाक कथा, आज एचआईभी एड्स भित्र्याउने माध्यम बनेको छ। यस अंकमा हामीले यस्तै यस्तै घटना प्रति घटना र यसबाट उत्पन्न हुने परिणामहरूलाई संगालेर तयार गरिएको रेडियो नाटक समावेश गरेका छौ। आशा छ यस अंकले यहाँलाई यथेष्ट मनोरञ्जन दिनुका साथै केही महत्वपूर्ण

0: बिहानको निर्मेरो उज्यालो, पहाडको ग्रामीण परिवेश, राजुरुङहरूको चिरबिर चिरबिर आवाज, गाउँको पल्लोपट्टि रहेको एउटा मात्र तुर्तिरो धारामा पानी लिन हतारिरहेका महिलाहरूको सम्झाइ।
1: आयु मरे, यो भनिसरा पो रहेछ, कस्तो काल मारे भन्दै थिए, छाया हिँडे जस्तो, कस्तो धसङ नै भयो, किन के भयो रे दिदी, कुनै के हो नि, यो चाहिँ अस्ति सबैलाई बोलाउँदै हल्ला गर्दै हिँड्ने मान्छे आज किन नि चुपचाप लागेर हिँडेको, के सन्चो छैन रह?
2: होइन, केही पनि भएको छैन।
3: ओहो, हेर स्वान पारिकी, बरु ज्यान त सन्चै मन गयो अन्तै भन् न,
2: छ्या चमेली पनि
3: हो त नि, होइन भने भन् क्यारे।
1: खै मैले त तिमी दुइटीको कुरै बुझिन, के कुरा हो त्यस्तो भन न।
3: यी जमदानी दिदी पनि साँच्चै सोझी छौ, धन्नै दाई जमदार भएर मात्र, नत्र त हामी भन्दा पनि खत्तम है धनी सर।
2: खै मलाई के थाहा, तैँले नै जानी होलिस् नि नाना थरीका कुरा।
3: असाची जमदानी दिदी, यो धनी सर आज किन न्याउली भएकी छ, थाहा पायो तिमीले?
1: अह, केही थाहा पाएकी छैन, के भएर
3: जोडी ढुकुर छुटेर क्या?
1: के भनेको प्रश्न भन्न भने,
3: उसको लोनी बिरेज गयो क्या, त्यही भएर पिर परेको छ यसलाई।
2: हो नि त, तेरो पो बिहे भएको छैन र, थाहा पाएको छैन, पछि तैँले पनि थाहा पाउँछ।
1: हो त नि, भर्खर भर्खर बिहे भएको छ, घरमा सासु ससुर मात्रै छु, आफ्नो लोग्ने पनि परदेश लागेपछि कस्तो मन खुसी हुन्छ त, बरु किन जान परेको होला कुन्नी, बलबिरे बाबुलाई साह्रै नपुग्दो त केही पनि थिएन।
2: खै दिदी, कका सेउचाली बिहे छन् कुन्नी, दुई चार दिन अघिसम्म त विदेश जाने कुरै थिएन, एक्कासी जान्छु भन्न थाल्नु भयो, बाबाले पनि जाने सल्लाह त कहाँ दिएको हुन्छ, मैले पनि नजानुहोस् परदेशतिर, दुःख सुख यही गरौला, मिठो पिठो जे छ त्यही खाएर सन्तोष गरौला भनेर कति गरेकी थिएँ, तर पटक्कै मान्नु भएन। एक रात पनि घर छोडेर नबसेको मान्छे अर्काको मुलुकमा के कस्तो हुने हो, मलाई त साह्रै पिर परेको छ दिदी।
1: पिर नगर बहिनी, यस्तै गइसकेपछि जस्तो गर्छ त्यस्तै चर्छ, म पनि त कति वर्षसम्म साना लाला बाला लिएर घरमा एक्लै बसेको हुँ, तिम्रो दाई सधैँको मुखलाई जस्तो परे पनि सहनै पर्छ गरेन।
2: हुन त हो नि है दिदी, भन्सरलाई तिर परेको बेलामा एका बिहान मैले दुध खाएँ, गाह्रो नमाए भन्सर,
1: होइन
2: तैँले के नै भनेको छ सरमा, बरु आज झन् चाँडै काम सक्नु पर्ने, रातभरि मनमा कुरा खेलिरहेर निन्दै परेर बिहान पक्क बिसुक्कै निदाएछु, उदा त छर्लङ उज्यालो भएछ, फेरि घरमा सासूलाई पनि सन्चो छैन, काम जति त्यस्तो लथा दिन छ, बरु पहिले मलाई गाग्री भन्न देऊ न है।
3: हेर्न कति बाछी, दुई दुईवटा गाग्री ल्याएकी छु, आफ्नो घर पानीको थोपो छैन, पहिला त मैले नै भर्ने हो,
1: त्यस्तो नभन चमेली, जस्तै भए पनि तिमी भनेको छोरी हो, धनिसरा भनेको बुहारी हो, केही न केही त बुहारी भनेपछि अर्कै हुन्छ क्या, दुई पाइलो भए पनि चाँडै जानुपर्छ।
3: दिदी त्यो त हो, तर मेरो पो के फरक छ, अरू कसैले काम सघाइदिएला भन्नु छैन, आमा रोगी छन् आफ्नै ज्यानको ख्याल गर्न सक्दिनन्, अब भाइ बहिनी पनि त्यस्तो हुन्, जे गरे पनि यही एक्लो ज्यान त हो, त्यसमाथि घरमा अन्नको गेल छैन, के पकाएर खुवाउनु हो कसरी घर चलाउनु हो मलाई पनि त समस्या छैन।
1: हो त नि नानी, घरिघरि त तिमीलाई सम्झाउँदाखेरि पनि मन भरिएरै आउँछ, भर्खरकी धोते केटी भएर पनि साह्रै हिम्मत वाले छौ तिमी, त्यसैले त घर व्यवहार धानेकी छौ, तिमी अर्काको घर गएपछि त्यो घरको अवस्था के हुने हो, कहिले काहीँ त मलाई पनि साह्रो पिर पर्छ।
3: खै के अर्काको घर जाने कुरा गर्नु, हामी जस्तालाई लाने नै को होला, न सम्पत्ति छ, न सिप छ, न लेखा पढी नै छ, फेरि मैले यो घर छोड्ने भने त आमा र भाइ बहिनीको त बिचली नै हुन्छ नि, होइन दिदी?
2: चमेली तिम्रो कुराले त मैले आफ्नो दुःख नै बिर्सन पुगेँ, हेर न म पनि सुखमा हुर्केकी त होइन, तर साह्रै दुःख पनि बिहोरेको थिइनँ, जीवनमा सबथोकको अभाव त थियो नै, तर अनिकाले भने केही थिएन, जस मैले नन्द भन्ने तँलाई पनि साथी जस्तो पाएकी थिएँ, बाबुआमा बिर्साउने लोग्ने पाएकी थिएँ, र माइतीको सबैलाई बिर्साउने जमदारी दिदी जस्तो सम्झाइ बुझाइ गर्ने पाएर त झन् सक्थ्यो बिर्सेको थिएँ, तर पनि मान्छेको मन सानो हुँदो रहेछ चमेली, कुन किन ऊ बिनाको जीवन त एकदमै न्यास्रो र एक्लो लाग्दैछ।
1: नानी भन्ने छोरा, मैले तिम्रो कुरा राम्रोसँग बुझेको छु, तिमीलाई मात्र होइन यस्तो बेलामा जसलाई पनि यस्तो हुन्छ, हेर न बलबीर बाबु मात्र होइन नि, गाउँका थुप्रै केटाहरू पनि त मुगलाम छिरेका छन्, अरू सबैको हेरेर भए पनि मन थाम्नु पर्छ रहेछ गरेर, उफ कस्तो टाउको दुखेको, चक्कर लाग्लो जस्तो भयो, अहिलेको अहिले के भयो मलाई,
3: ल है धनी सारा बहिनी, लक्ष्मी चाहिँ राम्रै छ। बरु कति महिना भयो महिनावारी रोकिएको।
2: दिदी पनि कति सोधेको होला,
3: के को लाज माने तिमी? अलि आत्तिनु पर्दैन। महिनावारी रोकिएको दुई तिन महिनामा बिहान बिहान वाक वाकी लाग्नु कुनै अनौठो कुरा होइन। बरु अब आफ्नो जिउको राम्रो ख्याल राख्नुपर्छ नि। बरु तिमी यहीँ बस्दै गर, चमेलो र मनिलो र पानी ल्याउँछौ।
2: नबोक्छु पानी।
3: ल ल बिस्तारै जानु नि, केही पिर नगर्ने। ल त हामी लाग्यो। हुन्छ दिदी।

0: मध्याह्न को समय सुनसान था। एउटी युवती खाट को भारी बिसाएर चौतारा में सुस्ताई रहेकी थी।
1: ओहो कति साह्रो भयो नि, तिर्खा लागेर मुख पनि सुकिसक्यो। धिक्कार छ यो जिन्दगीलाई पनि, कमसेकम अलि हुने खानेको घरमा जन्मिने पाएको भए त हुन्थ्यो नि। सँगैका दौतरीहरू कति कति पढेर कस्तो सुखको जिन्दगी काटेका छन्, आफ्नो त कर्मै खोटो भएपछि के गर्नु।

0: किस्तो एकैछिन ठगे मारे जानु पर्ला। बहिनी सुन्नुहोस् त, यता कतै पानी पाइन्थ्यो कि नजिकै? हजुर हजुर तपाईँ
1: यहाँ त पाइँदैन।
0: अनि बहिनीको घर चाहिँ कुन गाउँ पर्यो नि?
1: ऊ त्यही तलको गाउँ देखिया छ नि, त्यही हो।
0: ए त्यो गाउँ?
1: हजुर।
0: ए जस्तो सुकै भए पनि आफ्नै गाउँ घर प्यार, आफ्नै पाखा पखेर रमाइलो हुने है, के गर्नु, आफूलाई त आफ्नो गाउँमा बस्न भाग्य दिएन।
1: अनि तपाईँको घर चाहिँ कहाँ पर्यो नि दाइ?
0: खै हुन त त्यही पल्लो गाउँतिर हो, तर धेरै भयो सहरतिर बस्न लागेको छु।
1: अब सहरमा बस्नु पाएदेखि यस्तो गाउँमा किन बस्नु पर्यो त?
0: त्यसो होइन बहिनी, जोसँग जे छ त्यसकै मतलब नहुने, अनि जोसँग जे छैन त्यसैको मतलब बढी हुने, यस्तै रहेछ। अनि तपाईँ घरमा को को हुनुहुन्छ नि?
1: आमा, भाइ, बहिनी।
0: बुवा हुनुहुन्न?
1: धेरै वर्ष भयो बुवाले हामी सबैलाई टुरो बनाएर गएको। रोगी भएकोले ओखती गर्दा गर्दा ऋण लागेर भएको खेतबारी पनि सबै सरले खाइदियो। आखिर न सम्पत्ति गयो न बुवाको
0: ज्याकेट। ओहो ज्याकेट बनाएर
1: ओहो ला, गाउँमा गाई बस्तु भोकाए। ओहो दाई, म त गएँ ल।
0: पक्नुहोस् न एकछिन, म पनि सँगै जाने हो, सँगै टिकै हुँदैन र?
1: हुन्छ नि।
0: हेर्नुहोस् न बहिनी, सबैलाई कुनै न कुनै कुराको पिरले छोड्दैन रहेछ। म पनि बाउको एक्लो छोरो, सहरमा घर छ, विदेशमा राम्रो नोकरी छ, तैपनि मनमा सन्तोष भने छैन।
1: मान्छेको जात नै असन्तुष्टि भएपछि के लाग्छ र?
0: त्यसो होइन बहिनी, गएको साल मेरो बिहे भयो, त्यसपछि श्रीमतीलाई लिएर विदेश गएँ म। एक दिन छुट्टीको दिन पारेर हामी घुम्न निस्केका थियौँ, अचानक एउटा कारले मेरो श्रीमतीलाई ठक्कर दियो। अस्पताल लग्यौँ, उनलाई बचाउन डाक्टरले निकै कोसिस गरे। अनि के हुन्थ्यो बहिनी, उनले मलाई छोडेर कहिले मारे?
1: ए कुरै कुरामा मेरो त घर पनि आउनु बेला भयो, म चाहिँ तपाईँ लाग्ने हो, बरु पानी सानी खाएर जाउँला नि, हुँदैन?
0: भोको पनि पर्दैन, अहिलेलाई ढिलो हुन्छ मलाई, बरु फेरि आउँदा पस्नुला नि, हुँदैन र?
1: हुन्छ नि त, अब बाटो त देख्नुभयो क्या रे, अब कहिले काहीँ यस्तो आउँदाखेरि पस्नु होला नि।
0: हुन्छ पस्नु होला नि, म पक्कै आउँछु, बाचा भयो बहिनीलाई, अहिले चाहिँ गएँ ल।
1: ल ल।

प्रस्तुत छ एड्स एचआईवी को बारे में विशेष जानकारी। एड्स को बारे में जान्न किन आवश्यक छ त? एड्स एक भयानक जानलेवा बीमारी अर्थात रोग हो। जसलाई यो रोग हुन्छ त्यसलाई मृत्यु निश्चित नै छ, किनकि अहिलेसम्म यसको कुनै उपचार पत्ता लगाउन सकिएको छैन। हामी सबैलाई यो रोगबाट बच्न निकै आवश्यक छ, यसकारण यसको बारेमा हामी सबैलाई जानकारी हुनुपर्छ। एड्स भनेको के हो त? संक्रमण, यसको अर्थ तपाईँलाई यो रोग कसैबाट छ। आई, प्रतिरक्षा, यसको अर्थ सुरक्षित वा प्रतिकारात्मक शक्ति भनिएको छ। डी, डिफिसियन्सी, ह्रास, यसको अर्थ हुनुपर्ने भन्दा कम भयो भनिएको छ। एस, सिन्ड्रोम, लक्षण, यसको अर्थ चिन्हहरू र लक्षणहरूको एक समूह भनिएको छ। एचआईभी भनेको के हो त? एच, ह्युमन, मानव, भाइरस मानिसहरूमा मात्र जित्छ। आई, इम्युनिटी, प्रतिरक्षा प्रणालीमा ह्रास, भाइरसहरूले हाम्रो शरीरको रक्षा गर्ने शक्तिलाई कमजोर बनाउँछ। भी, भाइरस, एउटा भाइरस भनेको धेरै सानो कीटाणु हो। एड्स कसलाई हुन सक्छ त? यो रोग जो कोहीलाई पनि हुन सक्छ। यदि हामीहरू सावधान होसियार रहेनौ भने यो रोग गरीब धनी सानो ठूलो महिला पुरुष सबैलाई हुने सम्भावना हुन्छ। तर एउटा कुरा अवश्य हुन्छ कि विशेष असुरक्षित यौन कर्मीहरूलाई यसको सम्भावना अधिक नै हुन्छ, त्यसैले अफवाह र गलत जानकारीबाट बस्नुपर्छ। यसको बारेमा सही कुरा जान्नुहोस् र सावधानी होसियारी हुनुहोस्, साथै यसबाट बस्नुहोस्। एचआईभी एड्सका लक्षणहरू: एक महिना भन्दा बढी ज्वरो आउँछ, शरीरको तौल 10% घट्छ, एक महिना भन्दा बढी झाडा पखाला चलेमा, छालामा धब्बाहरू देखिएमा, मुख र घाँटीमा समस्या देखिएमा, गुप्ताङ्गबाट गन्हाउने तरल पदार्थ बग्ने, स्नायु र दिमागमा असर परेमा, कफ, क्यान्सर र टिबी भएमा।

प्रिय श्रोता तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
2: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागेको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
3: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
2: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
3: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
2: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
3: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-98 98458-2018 98466-34821 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले काग्रिङ लम्सुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरुष दुवै तर्फको खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
3: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन NNMGAले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले CIN जानकारी दिनुभयो।
4: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने दलको सदस्य नै सभामा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिमपरेर लगो भएर उहाँको खोजी गरे अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम उहाँ हाम्रो फुमा नै छ।
3: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकायले बताउनुभयो। सभापति रोकायले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षीय अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाई रहेको छ।
5: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रस्तुत सुझाव राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समय बरू हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यसकारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आज जति पनि विधेयकहरू थिए हामीले कमसे कम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यज्यूको एउटा खालको निर्देश पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले माननीयज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
3: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समितिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य 2 विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
6: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने, साथै उक्त व्यवस्थाको पालन नभएमा उक्त नियमावलीको नियम 6-3 आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7-1 को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ का विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भाव भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बोक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी लाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिपजी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट काडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
1: सन्तोषी रावल। बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
7: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्नु सुरक्षित हुन्छ।
1: बाढी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्यासको गिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
1: नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्यासको गिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि।

0: नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सीता जाउँ बाहिर पसलमा के खाएर आइहाल, अहिले फेरि ढिलो होला नि। रामिलास।

0: तपाईको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
1: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्नु सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
0: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुंगा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
2: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौ। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिलेसम्म छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाड़ी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भित्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको, भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
0: रातको समयमा सकेसम्म यात्रा नगर्न, ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेपछि बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस
4: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएससीटी कुनै पनि नाम हो। एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
3: हेलो, सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
5: ए हो र बहिनी, लक्षण हिसाब त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागि

0: पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
1: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
2: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ, त्यसको लागि म डटेर लाग्छु भन्ने के छ? सोटेलमा राख्न अनुरोध गर्दछु।
7: ठुलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आयो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि चेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
6: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
7: हामी एकदमै प्रतिबद्ध छौँ, सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
6: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
7: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
6: त्यस्तो कानून आयो भने
7: हामी चाहिँ यसमा कुनै कुरा। अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रातो तारसित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, त्यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौँ,
6: अहिले पनि विशेष समिति त गठन भयो,
7: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन, त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो, अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो, होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नाम हो, एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ, होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। प्रति कार्यको लागि नीतिगत रूपमा के गर्ने वाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्न अनुरोध गर्दछु।
8: संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखै हेर्नु पर्दैन नि. अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ. भनेपछि हामीले त कसैले रोकेको होइन नि त, इच्छा शक्ति कसैले भन्दैन म गर्छु होला होइन, त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ. यो एउटा हामीले देखेको ग्याप छ. म त्यो बीचमा भोटेपछिको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो. अझ पछि कति हराएको थाहा छ. किन यो यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे कोसीको विपदसँग चाहिँ मिल्दैन. यो विपद अलि अलि फरक कुराको किसिमको थियो. तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो. किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो होइन, विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम भयो. त्यति क्षति कम हुँदा हुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 बढी विपदका घटनाहरू घटेका छन्. भनेपछि यदि अलर्ट हुँदा हुँदै त हामीले हाम्रो जोखिम छ. अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि. अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ. जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो. अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाल्नलाई एरिया कहाँ कहाँ छ, त्यहाँ भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन्, र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएको छ. बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रतिकारको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन.
5: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 शव भेटिएको छ. राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ. नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ. चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ. नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बखेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ. र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ. हवस्त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असो 16 बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
5: अहिले बेलुकीको 8 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आएँ बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
4: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झेङ्गेखोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
6: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
7: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
6: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
7: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
6: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
7: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
8: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
10: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
11: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
10: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
12: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 20 227, मोबाइल नम्बर 98 462 49129 र 98 461 5991।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाई सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र, खुदी बजार। मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहाल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र शिउरीबार, भोटेवाडा सेवा केन्द्र शिउरीबार। मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक। मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालोको सभाहल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक। मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकोसको सभाहल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा। लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोपाइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
6: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083/14 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
7: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।
6: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर। स्थान, मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ, मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली, फोन नम्बर 0665 2024 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गान आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
8: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
6: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806661 र 0665231381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमसुङ।
6: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665520209 र मोबाइल नम्बर 9846058565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
9: ल त्यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाटी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरीज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
10: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी
9: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर सहर लम्जो
11: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ

0: 98903, मोबाइल नंबर 98461080025।
1: ओहो हेड सर, टाढै को साइड हो कि कसो? बेसी सहर जाने भए सँगै जाऊ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98 911।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने? कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन।
3: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेवा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
5: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
6: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
5: अब के गर्नुहुन्छ त दाई?
6: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
5: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560 45401 र 98261737799।
5: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल ल आए बहिनी, किन होला?
5: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
7: चिन्ते नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल बहिनी, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
5: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863525615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
5: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
6: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, विशी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 9816685520, 9806661062 र 0665231381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।
9: दाईको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरि साध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
10: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
9: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
10: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
9: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
11: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9864742445।
12: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
13: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
14: यदि चाहनुहुन्छ भने लम्सुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
13: अब जापान ट्राई होइन स्योर गरौं।
14: लम्सुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
13: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
14: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
13: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्सुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
14: सम्पर्क नम्बर 0663590299 मोबाइल नम्बर 9856602299
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: प्राची सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ रह?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856045।

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो। जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक, गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ऱ्याक साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।
7: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
7: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
7: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
4: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
7: यस माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्व नगरपालिका 7, त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर माया देवी आचार्य। सम्पर्क नम्बर 98604449 र 97464045।
8: Thank you. शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आयशा के गर्दैछौ तिमी?
1: ए रीता तिमी पो? म त टिभी हेर्दै छु।
0: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
1: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि।

0: 2011-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन
1: ओइ हेर्न त्यो परबाट आउने समीर नै हैन र भने बडो ह्यान्सम देखिया छ त यार हैन केटोलाई कोट पाइटले त सुहाउँदो रहेछ
2: हैन केटा के को खास कुछ हो यो गोपाल टेलर्स मा बनाएको कोट पाइट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
3: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो
1: ये यसो भए यसपालि मङ्किरा दाईको बिहेमा कोट पाइन्ट कहाँ सिलाउने भनिरहेको थिए अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
4: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल लमजुङ सम्पर्क फोन नम्बर 0665203640 9840674363 र 9841188608
2: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
1: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
2: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
6: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ सम्पर्क फोन नम्बर 0665202727 मोबाइल नम्बर 9842649129 र 9841252091
2: किन हाँस्यौ नि बुढा तँलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तँलाई फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बढाइमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841323004 र 9911920981